0: यो हो किप्स 98.3 एफएम तपाईसँगको सहयात्रा।
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
9: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
4: 3 in 1
5: Every Saturday 9 a.m. and Thursday 6 p.m.

0: This is Kips 98.3 FM, your companion.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: फुलको डाले डाले मा तिम्रो रूपको लाले
3: नेपाली चलचित्रका सदाबहार गीतहरु
4: मेरो निन्द्रो भोको तिर्खा रात र दिनको किन छोडे
3: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
5: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक, सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
7: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरुखुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
5: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड। किप्स मोस्ट वान्टेड
6: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
7: किप्स 98.3 एफएम योर कम्पानियन।
8: किप्स एफएम 98.3 मेगाहर्ट्ज को प्रस्तुति मर्निङ डे टाइम हिट्स।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
2: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-012-35-444
6: बाबु पानीको बिल तिरिदे ल
7: ल तिरिदे
8: बाबु बत्तीको बिल तिरिदे आज
7: ल ल तिरिदे
6: दादा इन्टरनेटको पनि लास्ट दिनु है आज
7: ल त्यो पनि तिरिदे
6: तर सबै कुरा यति छिटै कसरी तिरिस
7: किनकि मसँग हाम्रो पात्र छ
8: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट कसरी
7: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888
13: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
14: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: Keeps FM 98.3 megahertz RJ wanted
16: Do you have the voice, energy and passion to entertain people every day?
15: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
16: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
15: Be the next big voice on Keeps FM 98.3 megahertz.
17: नेपाली चलचित्रका सदाबहार गीतहरू
18: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Keeps FM 98.3
19: तपाई सुन्दै हुनुहुन्छ
20: के
19: E-E-P-S
21: Kips 98.3 FM, your companion.
16: Kips FM 98.3 MHz ko prastuti, morning, daytime, hits.

0: कार्यक्रम कलियुग टाइम कलियुग टाइम
1: Hollywood Times, every day, 11 to 12 p.m.
2: Farki farki, yawtu ma, timro marko nazikai. Farki farki, gosu ma, timro garko nazikai.
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो

0: जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
0: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-12-35-444।
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक, सधैं तपाईसँग।
3: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
4: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
3: खुशीको खबर, हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन, पाठीगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
5: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
3: फोन नम्बर 4910511, 4910511, 98511-70939, 98511-70939.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
9: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरु।
12: थ्री इन वन
13: एभ्री स्याटरडे 9 AM एन्ड थर्सडे 6 PM।
12: Mix Max at 98.3.

0: Life-changing quotes. प्रेरणा आफै भित्रबाट आउँछ। आफू सकारात्मक हुनुपर्छ। जब तपाईँ सकारात्मक हुनुहुन्छ, राम्रो चीजहरू हुन्छन्। यो भनाइ हो दीप रोयको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into weekly 10, weekly 10.
2: Time Sunday 7 PM, Monday 9 AM and Thursday 2 PM
1: on KIPS 98.3 FM.
3: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। बैटरी शॉप न्यू काठमांडू इलेक्ट्रिक इलेक्ट्रॉनिक्स।
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising, affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: You can dance.
8: You can sing. All you gotta do is
9: just tune in.
8: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
10: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
10: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
12: 01-42-35-888 98-12-35-888।
13: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। Just tune in, radio naya generation ko.
14: KIPS FM 98.3 MHz, RJ Wanted.
15: Do you have the voice, energy and passion to entertain people every day?
14: We're hiring radio jockeys to host shows, connect with listeners and bring music to life.
15: Clear voice, confidence and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
14: Be the next big voice on KIPS FM 98.3 MHz.
16: Just move your feet.
17: Just move your feet.
16: Enjoy the dance beat.
17: Enjoy the dance beat.
18: Dance beat. Friday 8 AM and Saturday 6 PM.

0: every Tuesday and Friday, 1 p.m., Wednesday, 10 p.m.
1: Timile bhane ka sarate choera ma
2: Nepali Super Hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 9851178 5119850939 9851178 5119850939
4: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
6: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
9: टिप्स 98.3 एफएम मा गजल संसार

English Retro Numbers. English Retro Numbers at 98.3.

0: FM 98.2 MHz. Just tune in.
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल हिट्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: हिट्स एफएम 98.3 मेगाहर्ज आरजे वांटेड.
3: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
3: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 megahertz.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising. Affordable, effective, and culturally close.
4: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
7: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
6: किन ए एसी लाइट ब्रिक नै?
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ।
6: वाह, मैले खोजेको जस्तै रहेछ।
7: स्ट्रङ, लाइट एन्ड स्मार्ट। ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596, 98-012-3544.

0: Tata अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: Life-Changing Goats。जीवनमा तपाईसँग भएका साथीहरूको संख्याले फरक पर्दैन, तर तपाईसँग भएका साथीहरूको गुणस्तरले पक्कै फरक पर्दछ।
1: नेपाली सुपरहिट्स

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
8: Keeps FM 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
8: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
8: Be the next big voice on Keeps FM 98.3 megahertz.
9: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
10: Time Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
9: on Keeps 98.3.

0: उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
1: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 98511709 98511709
3: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इटा राम्रो होला
4: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
3: किन ए एसी लाइट ब्रिक नै
4: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
3: वाह मैले खोजेको जस्तो रहेछ
4: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 35 96 98012 35 444
5: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable sealed maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
11: KIPS FM 98.3 MHz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
11: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
11: Be the next big voice on Keeps FM 98.3 MHz.
1: क्लासिक हिंदी पॉप टाइम
12: चलने लगी है हवाएं सागर भी लहराए
1: क्लासिक हिंदी पॉप टाइम एट KIPS FM 98.3

0: Yo ho, Kips 98.3 FM. Tapai sangako sahayatra.
1: Kips FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.
2: Every Saturday 10 a.m., Monday 6 p.m. and Friday 2 p.m.
3: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
3: on Kips 98.3 FM.
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
6: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
7: के भो बोलादै के गुनगुनाइरहेको
6: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
7: हे तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्रो खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
6: यति सजिलै
7: अनि त अब हाम्रो पात्रो एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
7: Every Monday 5 p.m. and Friday 8 p.m.
8: This is Keeps 98.3 FM, your companion.
9: Are you ready for the big O?
10: This is In Box.

Life-Changing Quotes。असफलता भनेको विचार पुर्याएर पुनः प्रयास गर्ने अवसर हो। यो भनाई हो हेनरी फोर्ड को।

0: यो हो केप्स 98.3 FM तपाईं सँगको सहयात्रा
1: टिप्स 98.3 FM मा गजल संसार।

0: is confidence and creativity required. For the voice test, apply now at rj.geeksfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
1: Be the next big voice on Keeps FM 98.3 MHz.
2: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
3: Join our community on Facebook for the latest updates and all the music you love.
2: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
4: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँ देखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
7: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा।
8: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
7: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
8: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888।
9: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
10: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
11: This is history of rock.
12: Monday 3 p.m. only on Keeps FM 98.3 MHz, your companion.

गिप्स 98.3 FM को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

0: Keeps FM, 98.3 megahertz. RJ Wanted.
1: Do you have the voice, energy, and passion to entertain people every day?
0: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
1: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
0: Be the next big voice on Keeps FM 98.3 megahertz.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
4: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
5: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
6: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
5: किन ए एसी लाइट ब्रिक नै
6: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
5: वाह मैले खोजेको जस्तो रहेछ
6: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिखु धादिङ फोन 01-591-3596 98-512-35-444
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जिप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: पुरै एक घंटा तीनवटा मुभीज का सुपरहिट गीतहरु
12: 3 इन 1
13: एभ्री स्याटरडे 9 एएम एन्ड थर्सडे 6 पीएम
12: यो हो किप्स एफएम 98.3 मेगाहर्ज
14: किप्स 98.3 एफएम को कलिउड टाइममा अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू

Life-Changing Quotes. रीस यमराज हो, आगो हो, जसको एउटा सानो झिल्काले संसार नै भस्म बनाइदिन्छ। यो भनाई हो जेम्सको।

0: presque sa ta bane palvari so da hazar banda bari hotspot haru ma free internet ko matalin hos
1: ab life is always on the happening kuru kuru
0: connect to my worldlink and always stay connected wherever you are
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 MHz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
7: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
8: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
9: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स Keeps FM 98.3 MHz ma. Aitabar ra mangalbar diuso 4 baje, somvar ra shukravar beluki 10 baje. Purana Bollywood sangeet ko jadu tapai ki radio Keeps FM ma.

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: नमस्कार अनि हार्दिक स्वागत छ तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम
4: हजुर नमस्ते अनि स्वागत छ यो किप्स एफएम 98.3
5: नमस्कार किप्स 98.3 एफएम
6: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
7: केमिकल
8: ऑन किप्स 98.3
9: पॉप एट 98.3
7: केमिकल
8: एन्जॉय

0: Keeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Keeps FM 98.3 MHz.
2: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा।
1: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: टिप्स 98.3 एफएम मा गजल संसार।
10: मुझसे मिलने शमा जलाकर आज महल में
9: गजल संसार।
10: गुम का खजाना तेरा भी है, मेरा भी।
3: हर एक शनिवार बिल्की 10 बजे
11: Keeps 98.3 FM, your companion.
12: Chemical X.
13: On Keeps 98.3.

0: Life Changing Quotes. डरलाई आफैसित राख्नुहोस् तर हौसलालाई सबैसित बाँड्नुहोस्। यो भनाई हो रोबर्ट लुइसको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: यु क्यान डान्स
6: यु क्यान सिंग ऑल यु गॉट टू डू इज
7: जस्ट ट्यून इन
6: Keeps FM 98.3 megahertz your companion, the radio of new generation.
8: Amilai sunnuhos www.keepsfm.com marfat. Just tune in radio naya generation ko.
9: Keeps FM 98.3 megahertz. RJ wanted.
10: Do you have the voice, energy, and passion to entertain people every day?
9: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
10: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
9: Be the next big voice on Keeps FM 98.3 megahertz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samaka lok

0: your home KIPS 98.3 FM. तपाईं सँगको सहयात्रा.
1: सुनौलो याद, सुनौलो गीत, बॉलीवुड गोल्डन हिट्स. KIPS FM 98.3 MHz मा. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे. पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो KIPS FM मा.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तो रहेछ.
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-35-444.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678. 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: बाबु, पानीको बिल तिरिदे ल.
9: ल तिरिदे.
10: बाबु, बत्तीको बिल तिरिदे आज.
9: ल ल तिरिदे.
8: दादा, इन्टरनेट को पनि लास्ट दिनु है आज.
9: ल त्यो पनि तिरिदे.
8: तर सबै कुरा यति छिटै कसरी तिरिस?
9: किनकि मसँग हाम्रो पात्र छ.
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.

0: छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सी देखि ड्रेनेज सम्म, नोड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार।
1: खुशीको खबर हरेक आइतबार फलिसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
2: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939।
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
4: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
6: You can dance.
7: You can sing. All you gotta do is
8: just tune in.
7: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

0: life-changing quotes. शिक्षाको जरा तितो हुन्छ तर यसको फल मिठो हुन्छ, यो भनाई हो एरिस्टोटलको।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत। Just tune in, radio naya generation ko.
0: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message.

0: Thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
0: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
2: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
3: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
4: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट.
3: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
4: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
5: सुबिसु, छिटो पनि सुरक्षित पनि.
6: थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-35-888.
8: Keeps FM 98.3 megahertz. RJ wanted.
9: Do you have the voice, energy, and passion to entertain people every day?
8: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
9: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
8: Be the next big voice on Keeps FM 98.3 megahertz.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 2 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Hollywood Golden Hits.

0: तीस वर्ष देखि इंटरनेट को स्पीड में मात्र होइन प्रविधि सुविधा सृजनशीलता में पनि सधैं छिटो वर्ल्डलिंग मनसंग जोड़िएको तार तपाईलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिंग
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: Keeps FM 98.3 megahertz. RJ Wanted.
6: Do you have the voice, energy, and passion to entertain people every day?
5: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
6: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
5: Be the next big voice on Keeps FM 98.3 megahertz.
7: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 3 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Keeps FM 98.3 presents Beauty, Health and Lifestyle. नमस्कार श्रोता मित्र स्वागत छ कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइलमा म हुँ आरजे युक्ता यस कार्यक्रममा हामी सौन्दर्य स्वास्थ्य वा जीवनशैली सम्बन्धी कुनै एउटा टपिकमा कुराकानी गर्ने गर्दछौ आजको यो एपिसोड थोरै अलग छ किनभने आज यस कार्यक्रममा हामी अन्तर्वार्ता लिँदैछौ हलेसी पोलिक्लिनिकका रेडियोलोजी एन्ड डायग्नोस्टिक एक्सपर्ट डाक्टर कृष्ण बुढाथोकीसँग उहाँसँग अन्तर्वार्ता लिँदै हुनुहुन्छ हाम्रो आरजे जेसिकाले उहाँसँगको अन्तर्वार्ता अगाडि तपाईँको लागि म एउटा गीत राख्नेछु गीतपछि हामी सुन्नेछौ डाक्टर कृष्ण बुढाथोकी र जेसिका बीचको अन्तर्वार्ता

0: नमस्कार, कार्यक्रम ब्युटी हेल्थ लाइफस्टाइलमा स्वागत छ। म जेसिकासँग आजको यो विशेष स्वास्थ्य सम्बन्धी कुराकानीमा तपाईँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। आज हामी कुरा गर्दैछौँ मोडर्न डायग्नोस्टिक टेक्नोलोजी इन्टरभेन्सनल रेडियोलोजी आइआर जस्तो इम्पोर्टेन्ट मेडिकल सर्भिस बारे। कृपया सुरुदेखि अन्तिमसम्म हाम्रो साथ दिनुहोला, यो कुराकानी तपाईँहरूको लागि एकदमै उपयोगी हुनेछ। आज हामीसँग हुनुहुन्छ हलेसी पोलिक्लिनिकका अनुभवी रेडियोलोजी तथा डायग्नोस्टिक एक्सपर्ट डाक्टर कृष्ण बुढाथोकी। डाक्टरलाई कार्यक्रममा हार्दिक स्वागत छ।
1: धन्यवाद म्याम।
0: हजुर डाक्टर, सुरुमा त हाम्रो श्रोताहरूलाई सजिलो भाषामा बुझाइदिनुहोस् न आइआर भनेको के हो भनेर।
1: इन्टरभेन्सनल रेडियोलोजी आधुनिक चिकित्साको एउटा विशेष विधि हो जसमा एक्सरे, अल्ट्रासाउन्ड, सिटी स्क्यान वा एमआरआई को सहायताले शरीरभित्रको समस्या पहिचान गरी सानो पालबाट उपचार गरिन्छ। यसमा ठूलो चिरफार, टाँका लाउनु पर्दैन र टाँका नलाइकन धेरै रोगहरूको सफल उपचार सम्भव हुन्छ।
0: हजुर, यो टेक्निकबाट चाहिँ कुन कुन डिजिजहरू चाहिँ ट्रिट गर्न सकिन्छ त?
1: धेरै रोगमा यसको प्रयोग हुन्छ, जस्तै कलेजोको क्यान्सरको केही उपचारहरू, अत्याधिक रक्तचाप रोक्नको लागि यसले महत्वपूर्ण भूमिका खेल्छ, गर्भाशयको फाइब्रोइड, भेरिकोज भेन्स नसाहरू जुन फुल्ने हुन्छ खुट्टामा, रक्तनली बन्द वा साँगुरेको अवस्थामा हामीले त्यसलाई खोल्न सक्छौँ, मृगौला वा पित्त थैलीको नलीमा अवरोध हुँदा त्यसलाई हामीले सफल उपचार गर्न सक्छौँ, शरीरमा जमेको पिप, रगत या अन्य कुनै समस्याहरू छ भने त्यसलाई पनि निराकरण गर्न सकिन्छ, त्यस्तै शरीरमा भएको कुनै पनि गाँठागोटीहरू, ट्युमरहरू, क्यान्सरहरू छ भने त्यसको सफल बायोप्सी गरेर हामीले रोग पत्ता लगाउन सक्छौँ, र मृगौलाका पीडितहरू हुन्छन् जसको चाहिँ डायलाइसिसको लागि बनाइएको फिस्टुलाहरू हुन्छ, त्यसको ब्लकेजहरू भयो अथवा त्यसमा केही समस्या आयो भने त्यसलाई पनि यसले सफल रूपमा खोल्न सकिन्छ।
0: हजुर, हामीले कुन कुन रोगहरूलाई ट्रिट गर्छ भन्ने कुरा त सुनिसक्यौँ, अब भने यसको सक्सेस रेट चाहिँ कस्तो छ त डाक्टर, यो कुरा भनिदिनुहोस् न एकचोटि।
1: यो एकदमै न्यून आक्रामक पद्धति हो र यो यसमा चाहिँ सक्सेस रेट भनेको 99% सफलै हुन्छ यसमा गरेको प्रोसिजरहरूमा। कहिले काहीँ सामान्य कम्प्लिकेसनहरू आउन सक्छ तर यो इन्टरभेन्सनल रेडियोलोजिस्टद्वारा सफल रूपमा म्यानेज गर्न सकिन्छ।
0: हजुर डाक्टर साहब, अब सक्सेस रेट पनि 99% छ भनेपछि त इफेक्टिभनेस पनि उत्तिको नै राम्रो नै छ होला। आइआर के हो भन्ने कुरा त हामीले बुझि नै हाल्यौँ, अब डाक्टर साहब यो प्रोसिजर चाहिँ कस्तो वेमा हुन्छ भन्ने कुरा चाहिँ अलिकति सिम्पल वेमा बुझाइदिनुहोस् न।
1: यो प्रोसिजर गर्नको लागि अब हामीले कुनै पनि बिरामीहरूको जस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटी, एमआरआईहरू गरेर कुनै पनि रोगहरू पत्ता लगाएको हुन्छ र बिरामीको समस्या हामीले थाहा पाइसकेको हुन्छ, त्यसपछि यो यसको एक्सपर्ट भनेको इन्टरभेन्सन रेडियोलोजिस्ट हुन्छन्, उहाँहरूलाई चाहिँ यो कन्सल्टेसन भनेर आएको हुन्छ यो रोगको लागि उपचार गर्ने भनेर, र यसमा बेसिकली सबै प्रोसिजर आइआरमा भनेको बेसिकली भनेको चाहिँ यो चाहिँ एउटा न्यून आक्रामक भएको कारणले गर्दा यसमा चाहिँ प्राय लोकल एनेस्थेसियामै जुन ठाउँमा चाहिँ हामीले सानो एउटा नदुख्ने सुई दिएर त्यस ठाउँमा लट्याएर त्यहाँबाट हामीले सानो एउटा पुवाल जस्तो बनाएर त्यहाँबाट हामीले तार अथवा कुनै बायोप्सी गर्नु पऱ्यो भने त्यहाँ निडलहरू पठाएर त्यहाँ सफल उपचार गर्न सकिन्छ। जस्तै अहिले जुन थाइरोइडमा भएको गाँठागुठीहरू छ भने त्यसको लागि चाहिँ हामीले माइक्रोवेभ एब्लेसन भन्ने छ, त्यसमा चाहिँ हामीले बिना जुन कस्मेटिकले पनि नराम्रो देखिरहेको हुन्छ त्यसलाई चाहिँ सानो निडल राखेर हामीले त्यहाँको ट्युमरहरूलाई हामीले बन्ड गर्न सक्छौँ र सफल उपचार गर्न सकिन्छ। यसमा युजली प्राय यसको प्रोसिजरमा चाहिँ जेनरल एनेस्थेसिया जुन दिन्छ ठुल्ठुलो अपरेसनहरू गर्दाखेरि उपचार गर्ने त्यस्तो यसमा पर्दैन, तर कहिले काहीँ चाहिँ जुन बिरामीहरूको अवस्था त्यस्तो अप्ठ्यारो छ भने उहाँहरूलाई चाहिँ उहाँहरू टोलरेट गर्नुहुन्न, चलिराख्नुहुन्छ भने कहिले काहीँ लोकल सेडेसन, आई इन्ट्राभेनस सेडेसन हामीले दिनुपर्ने हुनसक्छ, या अब पिटिपिटी गर्दाखेरि धेरै नै चल्ने त्यो सेडेसनले पनि कम भएन भने कहिले काहीँ जेनरल एनेस्थेसिया पनि दिनुपर्ने हुनसक्छ, तर यो चाहिँ एकदम 1-2% मात्रै हुन्छ। प्रायको रूपमा हामीले धेरै प्रोसिजरहरू हामी लोकल एनेस्थेसियामै गर्छौँ, इभन फाइब्रोइडदेखि लिएर ट्युमर क्यान्सरसम्म पनि लोकल एनेस्थेसियामा अथवा रिजनल ब्लकमा हामीले गर्न सक्छौँ, तर कोही कोही बिरामीहरू चल्ने भयो बिरामीको सजिलोको लागि कहिले काहीँ स्पाइनल एनेस्थेसिया दिएर जस्तै भेरिकोजहरू पनि गर्न मिल्छ, अथवा खुट्टाको ट्युमरहरूमा केही समस्याहरू छ भने बायोप्सी गर्नु पर्यो भने त्यो गर्न मिल्छ, र बच्चाहरूमा पनि यो कहिले काहीँ सेडेसनहरूको महत्त्वपूर्ण भूमिका हुन्छ किनभने बच्चाहरूलाई सुईहरू देखेपछि अथवा डक्टरसँग डराउने कारणले गर्दाखेरि उहाँहरूलाई चाहिँ अलिकति सेडेट गरेर कुल कम्फर्टेबल बनाएर सजिलोसँग प्रोसिजर गर्न सकिन्छ। हजुर, एक्ज्याक्टली।
0: आइआर गर्नको लागि चाहिँ नेपालमा मान्छेहरूले अहिले भर्खर आएको टेक्नोलोजी पनि भयो, कतिको चाहिँ एक्सेप्ट गर्नुहुन्छ नेपालीहरूले?
1: अब यसमा चाहिँ विशेष गरी हाम्रो नेपालमा भर्खर भर्खर यो सुरु भएको छ, यसको खास राम्रोसँग विकास भइसकेको छैन इन्टरभेन्सन रेडियोलोजी सेवा, र धेरै चिकित्सक साथीहरूलाई पनि यसप्रति त्यति ज्ञान नभएको र इन्टरभेन्सन रेडियोलोजी के सेवाहरू दिन सक्छ भन्ने कुरा ज्ञान नभएको कारणले बिरामी सही बिरामीहरू सही चिकित्सकको ठाउँमा नपुगेको कारणले सही उपचारहरू पाउनबाट वञ्चित हुनु परेको छ। तर हजुरहरूको जस्तै यस्तै एफएमबाट अथवा कुनै सामाजिक सञ्जालबाट यस्तो सन्देशहरू जुन इन्टरभेन्सन रेडियोलोजीले दिने सेवाहरूको बारेमा जनताहरूलाई जानकारी भयो अथवा हाम्रो जुन नेपाली जनताहरू सबैले यसको बारेमा ज्ञान भयो भने निश्चय नै इन्टरभेन्सन रेडियोलोजीको एउटा ठुलो स्कोप छ, जसले चाहिँ ठुल्ठुलो चिरफारहरू नगरिकन सजिलै बिहानै आएर सेम डे प्रोसिजर हो, बिहान आएर भर्ना हुने र त्यही दिन घर फर्किन सकिन्छ र यसमा कुनै पनि लामो समय अस्पताल बस्नु पर्दैन र ब्लिडिङदेखि लिएर कुनै पनि ठुल्ठुलो जुन सर्जरीमा गर्ने कम्प्लिकेसनहरू हुन्छ त्यसको कम्प्लिकेसनको रेट एकदम न्यून भएको कारणले यो एकदमै आकर्षित अहिलेको मोडर्न टेक्नोलोजीसँगको सहकार्यमा एकदम राम्रो उपचारको सफल प्रवृत्ति भएको कारणले गर्दा यो बारेमा चाहिँ सम्पूर्ण नेपाली जनताहरूले यसबारेमा जान्नुभयो भने आफ्नो रोगको सही उपचार सही चिकित्सकहरूबाट गरेर स्वास्थ्य लाभ लिन सक्नुहुन्छ भन्ने मलाई विश्वास छ।
0: हजुर, कम्प्लिकेसन्सहरू त थोरै छ भन्ने कुरा डाक्टर साहबले गरि नै हाल्नुभयो, तर कुनै न कुनै साइड इफेक्ट्सहरू चाहिँ कतिको चाहिँ छ यो प्रोसिजरमा चाहिँ?
1: अब यसमा त्यस्तो साइड इफेक्ट्स भन्ने खासै हुँदैन, अब यसको मिनिमल त कुनै पनि प्रोसिजर अब अपरेसनहरू गर्दा साइड इफेक्ट्स भइ नै हाल्छ, तर यसमा हुने भनेको एकदम सामान्य खालको जस्तै, किनभने यसमा त अब अलिकति मिनिमल इन्भेज भएको कारणले गर्दाखेरि त्यहाँ पङ्क्चरहरू गरे हुन्छ, कहिलेकाहीँ त्यो रगतको नसाहरू फुटेर अथवा त्यहाँनिर रगतहरू जम्न सक्छ, थोरै ब्लिडिङ हुनसक्छ, कहिलेकाहीँ दुखाइ हुनसक्छ, किनभने प्रोसिजर जस्तै इन्टरभेन्सनमा हामीले जुन इम्बोलाइजेसनहरू गर्छौँ, जुन बन्दहरू गर्छौँ रगतको नसाहरू अथवा जुन ट्युमरलाई स्रिङ गर्न गरेको हुन्छ अथवा माइक्रोएब्लेसन गरेर ट्युमरहरूलाई स्रिङ गराएको हुन्छ, त्यतिखेर त्यो केमिकल रियाक्सनहरू भएर अलिकति दुखाइहरू हुने, कहिलेकाहीँ इन्फेक्सनहरू हुनसक्नेछ, तर त्यो एकदम सामान्य हुन्छ, त्यो चाहिँ कन्ट्रोलेबल छ, जस्तै एन्टिबायोटिकहरू दियो भने त्यो आफै निर्मूल हुन्छ, र अरू सानसानो दुखाइहरू छ भने त्यसलाई हामीले माइल्ड एनाल्जेसिक्सहरू दिएर अथवा पेनकिलरहरू दिएर पनि हामीले त्यसलाई एक दुई दिनमै ठिक गर्न सक्छौँ।
0: हजुर, आइआर गर्न आउनुभएको मान्छेहरूमा चाहिँ हजुरले फिल गरेको अनुसार चाहिँ कतिको डर महसुस गर्नुहुन्छ नेपालको कन्टेक्स्टमा चाहिँ कुरा गर्दा?
1: सुरुमा यो प्रवृत्तिको बारेमा धेरै ज्ञान छैन र के हो कस्तो हो भनेर उहाँहरूलाई एकदम कौतुलता हुन्छ, तर बिस्तारै उहाँहरूले उपचार गरेर गइसकेपछि एकदम मैले उहाँहरूमा चाहिँ एकदम मुस्कानसहितको एकदम एकदम खुसी भएको र एकदम न्यून आक्रमण भएर चाँडै नै ठिक भएको चाँडै नै निको भएको र चाँडै घर फर्कि पर्ने जस्तो वातावरण देखिएको हुँदा उहाँहरू एकदम खुसी नै भएको देख्छु। सुरुमा चाहिँ अलिकति ज्ञानको अभावले गर्दाखेरि अलिकति उहाँहरूलाई के हो कस्तो हो भन्ने जस्तो फिल भएको हुन्छ, तर उहाँहरूले उपचार लिइसकेपछि सधैँ सबैजना सन्तुष्टै भएको मैले महसुस गरेको छु।
0: सक्सेस रेट पनि त्यही अनुसारको आई छ नै भन्नुभयो। हजुर डाक्टर साहब, यो प्रोसिजर बारे चाहिँ अहिलेको टाइममा नेपालमा कति जतिको अवेरनेस चाहिँ रहेको छ अहिलेको टाइममा चाहिँ?
1: अवेरनेस एकदम न्यून कम छ, मैले अघि नै भनिहालेँ कि हाम्रो चिकित्सक साथीहरूमा पनि अलिअलि सेन्सिटिजन्स भइसकेकै छ, विशेष गरी एक्सपर्टहरूमा, तर मेडिकल अफिसरदेखि लिएर नर्सिङदेखि लिएर हाम्रो टोटल हेल्थ केयर सिस्टम सबैलाई यो जानकारी हुनुपर्छ र सरकारले पनि यस बेलामा जान्नु पर्यो, र किनभने सरकारी अस्पतालहरूमा पनि इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू अहिले देखिएको छैन, एटलिस्ट नेपाल सरकारको ठुल्ठुलो टर्सरी हस्पिटलहरू धेरै छन्, क्यान्सर अस्पतालदेखि लिएर वीर अस्पताल टिचिङ जस्तो हस्पिटलहरूमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको दरबन्दीहरू बढाइनुपर्छ, र अरू जिल्ला अस्पतालका अरू ठुल्ठुलो अस्पतालहरू छन् ए लेभलको हस्पिटल जुन फर्स्ट क्लास हस्पिटल अथवा 100 बेड भन्दा माथिको हस्पिटलमा एटलिस्ट इन्टरभेन्सन रेडियोलोजीको हामीले एक्सपर्टहरूलाई ट्रेन गरेर अथवा त्यहाँ हामीले दरबन्दी राख्यो भने निश्चय नै नेपाली जनताहरूले चाहिँ यो सेवाको चाहिँ एकदम उचित पाउने थिए, सेवा पाउ स्वास्थ्य पाएर स्वस्थ हुन पाउने थिए भन्ने मलाई विश्वास छ।
0: हजुर, त्यसको बारेमा पनि हामीले कुरा गरि नै हाल्यौँ, तर यो टेक्निक चाहिँ हजुरले भने अनुसार भर्खर नयाँ नयाँ आइरहेको पनि हो, नेपालमा त्यतिको अवेरनेस पनि देखेको छैन भन्ने कुरा डाक्टर साहबले गर्नुभयो, तर ट्रेडिसनल सर्जिकल वेमा जसरी हामीले पहिला ट्रेडिसनल वेमा गरिन्थ्यो सर्जरी नै गरेर यसमा मिनिमल सर्जरी हुन्छ भन्ने कुरा पनि हामीलाई थाहा छ, डिफ्रेन्स चाहिँ के होला ट्रेडिसनल टेक्निक र अहिलेको यो आइआरमा चाहिँ?
1: ट्रेडिसनल चाहिँ हामीले ठुलो अब चिर्नु पर्थ्यो, घाउ ठुलो हुन्थ्यो, त्यसपछि टाँका लगाउनु पर्थ्यो, अब यसमा चाहिँ घाउ पनि हुँदैन, सानो पुवालबाट गर्ने हो, सानो पुवालबाट गरे चाहिँ त्यो घाउ पनि छिटो ठिक हुन्छ, ब्लिडिङ कम हुन्छ, बिरामीलाई पनि छिटो निको हुन्छ, दुखाइ पनि एकदम कम हुन्छ, बिरामीलाई अन्य औषधिहरू अहिले भनिहाले एनेस्थेसियाको जेनरल एनेस्थेसिया दिनु भएन, बिरामीलाई सहज मसिन्छ, जस्तै हामीले कुनै पनि उपचार गर्यो भने आज गर्यो भने भोलि त उहाँ घर गइ नै हाल्नुहुन्छ, पर्सिदेखि आफ्नो दैनिक कार्यमा पनि उहाँ सहभागी हुन सक्नुहुन्छ, भनेपछि यति यसको ब्युटी नै यही हो कि यसको सौन्दर्य यही नै छ कि बिरामी छिटो निको हुने एकदम तर कम जोखिमबाट हुने
0: त्यही अहिलेको टाइममा हेर्दा पनि मान्छेहरू त्यतिकै बिजी भएर पनि टाइम चाँडै नै लाग्छ हजुरहरूले एक दिनमा नै भइहाल्छ भन्नुभयो तर यो टेक्निकको ड्युरेसन चाहिँ कति जति टाइम लाग्छ
1: यो त अब त्यही त छोटो छिटो गर्ने हो त्यसबाट यसमा चाहिँ हाम्रो आधी घन्टादेखि एक घन्टा कहिले काहीँसम्म दुई घन्टा पनि लाग्न सक्छ त्यो प्रोसिजर सबै मिलाउनलाई तर प्रोसिजर टाइम युजली इन्टरभेन्सनको आधी घन्टादेखि एक घन्टामा सबै प्राय प्रोसिजरहरू कम्प्लिट भइसकेको हुन्छ
0: सबै प्राय चाहिँ एक घन्टा जति नै लाग्छ
1: दिने सेवाहरू जुन भनियो नि हामीले ट्युमरको एब्लेसन माइक्रोवेभ एब्लेसन जस्तै ब्रेस्टमा छ गाँठागुटीहरू छ ट्युमर क्यान्सरहरू छ भने त्यसलाई पनि हामीले उपचार गर्न सकिन्छ माइक्रोवेभ गरेर अथवा बायोप्सीहरू गर्नु पऱ्यो भने आधी घन्टा पन्ध्र मिनटमा पनि सकिन्छ
0: हजुर कसैलाई अरू रोग लागेको जस्तै एज अनुसारले चाहिँ यो कुरामा त्यस्तो असर चाहिँ पार्दैन
1: एज भएको जस्तै एकदम हाई लेभलको एजहरूमा झन् यो प्रभावकारी किन भयो भने चाहिँ जस्तै 80 वर्षको मान्छेलाई त ठुलो अपरेसन गर्नु भन्दाखेरि सानो पुवालको त जोखिम त न्यून नै भयो
0: ब्लिडिङ
1: कम भयो उहाँहरूको लागि पनि यो बेस्ट हुन्छ त्यो ठुल्ठुलो अपरेसन गर्नुभन्दा सानो यो चाहिँ मुटुमुटु हामीले एन्जियोप्लास्टीहरू गर्छौँ नि त्यस्तै खालको प्रवृत्तिको इन्टरभास्कुलर गर्नेमा अब अरू पर्क्युटानियस गर्ने अथवा जुन बाहिरबाट गरिने उपचारहरू पनि त्यति जोखिम चाहिँ यसमा एकदम न्यून नै हुन्छ त्यही भएर यसको सौन्दर्य नै यही छ र अहिले धेरै हामीले वृद्ध देखि लिएर बच्चादेखि लिएर सबैमा यो उपचारहरू लागू यो इन्टरभेन्सन रेडियोलोजीबाट सेवा दिन मिल्ने खालको उपचारहरू चाहिँ हामीले हेरेर उपचार गर्न सक्छौँ र बिरामीलाई ठिक गर्न सक्छौँ
0: हजुर यो उपचार चाहिँ सबै बिरामीहरूलाई गर्न मिल्छ कि केही क्राइटेरिया छ यो भएकोलाई चाहिँ गर्न नमिल्ने कि यस्तो केही प्रोसिडरहरू अलिकति डिफ्रेन्ट वेमा गर्ने भन्ने केही अब्लिगेसन्सहरू त्यस्तो चाहिँ केही छ कि
1: यो त बिरामीको रोगको प्रवृत्ति हेरेर हुन्छ जस्तै अब यसले भनिहाल्यो नि अब यो इन्टरभेन्सनमा नि एउटा भास्कुलर भयो भास्कुलरमा नसाको सम्बन्धीहरू भयो भने नसाहरू बन्द छ बन्द नसालाई खोल्ने हो जस्तै वायर क्याथेटर गाइड वायर बलुनहरू लगाएर हामीले त्यसलाई प्लास्टिक गर्ने अथवा स्टेन्टहरू हालेर खोलिदिने हुन्छ कहिले काहीँ नसाहरू त्यसै फुलिरहेको हुन्छ त्यसलाई बन्द गर्नु पऱ्यो भने त्यहाँ पनि कोइल गर्ने अथवा त्यसलाई चाहिँ हामीले त्यो सिथहरू लङ सिथहरू जुन हामीले लगाएर चाहिँ कभर्ड स्टेन्ट ग्राफ्टहरू राखेर पनि त्यो बन्द गर्छ एनुरिजमहरू छ भने त्यो बाहिरकोलाई जुन जोखिम भएको चिजहरूलाई बन्द गर्न मिल्छ त्यस्तै ट्युमर क्यान्सरहरूलाई पनि अब जलाइदिने नचाहिने आवश्यक रोगहरू छ भने त्यसलाई सानो एउटा निडलबाट जलाइदिने मिल्छ जुन माइक्रोवेभ एब्लेसनबाट भनिहाल्यो अहिलेको ब्युटी अरू भेरिकोस थाइरोइडहरू मिनिमल भयो त्यस्तै नै छ बायोप्सीदेखि लिएर जुन रोगहरू पत्ता लगाउँछ भित्रभित्र चाहिँ गएको कुराहरूलाई अब चिरेर काटेर निकालेर बायोप्सी गर्नु भन्दा सानो एउटा निडल राखेर सानो एउटा निडल जत्रो सुई जस्तो राखेर हामीले त्यसलाई त्यहाँको मासुको टुक्रा अथवा त्यहाँबाट पानी ल्याएर जाँचेर त्यो चाहिँ क्यान्सर हो कि ट्युमर हो कि टिबी हो कि के रोग हो अथवा इन्फेक्सन मात्रै हो त्यो सामान्य पत्ता लगाउन सक्यो र बिरामीको सही उपचार हुने भयो ठुल्ठुलो अपरेसनमा नगइकन सानो उपचारबाटै ठिक हुने भयो बिरामी औषधि खाएर पनि ठिक हुन्छ त्यो हिसाबले गर्दाखेरि यो इन्टरभेन्सन रेडियोको बारेमा जान्नुपर्छ सबै चिकित्सकदेखि लिएर सम्पूर्ण नेपाली जनताहरूले जान्नुभयो भने यसको बारेमा उहाँहरूलाई आवश्यकता अनुसारले आफूलाई चाहिने अनुसारले उपचार लिएर आफूले स्वास्थ्य लाभ लिन सक्नुहुन्छ
0: अब भने समय भएको छ हाम्रो कार्यक्रममा एउटा छोटो कमर्सियल ब्रेकको ब्रेक पछि म जेसिका यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुने नै छु टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला हाम्रो स्टेशन रहेको छ किप्स एफएम
2: 98.3 MHz. RJ Wanted.
3: Do you have the voice, energy, and passion to entertain people every day?
2: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
3: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
2: Be the next big voice on Keeps FM 98.3 MHz.
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै इँटा राम्रो होला
5: अरू होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तो रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-12-35-44
6: Azure Computer UPS has no more backup time as before. Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678. 2678
7: लुगा लगाउ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ
8: के भयो बोलादै के गुनगुनाइरहेको
7: हैन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको
8: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
7: यति सजिलै
8: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ न पैसा लाग्छ धेरै न समय जान्छ खेरै
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
13: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो एक बजेदेखि दुई बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
14: World's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
15: KIPS 98.3 FM, your companion.
3: KIPS FM 98.3 presents Beauty, Health and Lifestyle.
0: अल राइट यहाँलाई छोटो ब्रेकपछि फेरि पनि स्वागत छ यस कार्यक्रममा हामी डाक्टर कृष्ण बुढाथोकीसँग आईआर रिलेटेड कुराहरू गरिरहेका छौँ र यो कुराकानीमा तपाईँलाई एकदमै युजफुल हुनेछ भन्ने कुरा मैले विश्वास गरेको छु डाक्टर साहब ब्रेक अगाडि चाहिँ हामीले ट्रेडिसनल सर्जरी र आईआरसँगको डिफ्रेन्सहरूको कुरा गरेका थियौँ तर डिफ्रेन्सको कुरा त गऱ्यौँ तर अहिलेको आईआर चाहिँ कसरी अझै इफेक्टिभ र बेटर छ भन्ने कुरा चाहिँ हाम्रो श्रोता मित्रहरूलाई अलिकति बुझाइदिनुहोस् न
1: इन्टरभेन्सन लेडली भनेको एकदम न्यून आक्रामक भयो त्यो न्यून आक्रामक भएको कारणले गर्दाखेरि यसमा चाहिँ ठुल्ठुलो अपरेसन जस्तो जटिलताहरू आउँदैन यसमा चाहिँ हामीले चाहिँ सानो जस्तै सानो पिनहोलबाट सानो सुईबाट हामीले यसको उपचार गर्न सक्यौँ र लोकल एनेस्थेसिया भनि नै हाले किन लोकल एनेस्थेसिया दिँदाखेरि चाहिँ अब ठुल्ठुलो एनेस्थेसियाहरू चाहिएन र बिरामीलाई चाहिँ अहिले गऱ्यो भने आधी घन्टाभित्रमा त्यो पेनहरू पनि केही हुँदैन प्रोसिजर गर्दा पनि सजिलो भयो र त्यही दिन हामीले दुई चार घन्टा राखेर हामीले त्यही दिन पनि डिस्चार्ज गर्न सकिन्छ सानसानो प्रोसिजरहरूमा त्यो हिसाबले गर्दाखेरि अनि यसले चाहिँ सबै कुनै पनि उमेरको मानिसलाई चाहिँ सजिलो हुने भयो उपचार गर्नलाई कम्प्लिकेसन रेट एकदम न्यून छ र यो ट्रेन्ड मान्छेहरूले जुन इन्टरभेन्सन रेडियोलोजीमै ट्रेन गरेको मान्छेले उपचार दिँदाखेरि चाहिँ यसको जुन सक्सेस रेट एकदम हाई छ र उपचारमा पनि एकदम सफलता हुन्छ, एकदम कम लाग्छ।
0: ट्रेडिसनलमा चाहिँ ड्युरेसन चाहिँ कतिको चाहिँ लाग्थ्यो डाक्टर साहब त्यसको कुरा?
1: जस्तै एउटा अब कुनै पनि भित्रको ट्युमरहरूलाई हामीले अब जस्तै लिभरमा एउटा ट्युमर छ है, लिभरमा ट्युमर छ र त्यो ट्युमरलाई चाहिँ हामीले चाहिँ अब त्यसलाई निकाल्नु पर्यो काट्नु पर्यो भने त ठुलो अपरेसन हुन्छ, किन लिभरको एकदम अपरेसन भनेको एकदम जटिल हुन्छ, कहिलेकाहीँ त्यो अपरेसन गर्दा गर्दा बिरामी त्यो डेथ पनि हुनसक्छ, आफ्नै एनेस्थेसियाको कम्प्लिकेसन एनेस्थेसियाको छुट्टै कम्प्लिकेसन छ, त्यो लगायत बिरामीको आफ्नो जस्तो प्रेसर सुगरहरूको अरूले पनि असर गरिरहेको हुन्छ, घाउ ठुलो हुने भयो, बाहिर मात्रै छाला मात्रै काट्दैन, मासु पनि काट्नु पर्यो, बोसो काट्नु पर्यो, त्यसपछि भित्रको पेरिटोनियम काट्नु पर्यो, कलेजै काट्नु पर्यो, कलेजो काटेर ट्युमरसम्म काट्दाखेरि त धेरै ठाउँमा काट्दै
0: काट्दै
1: त दुई तिन घन्टा चार घन्टैसम्म लाग्छ,
0: अनि
1: बिरामीलाई पनि डिस्चार्ज गर्न पनि तिन चार दिनसम्म हस्पिटल राख्नुपर्छ, कहिले काहीँ त्यही कम्प्लिकेसनले गर्दा महिनौ दिनसम्म पनि बस्नुपर्छ। तर इन्टरभेन्सनमा चाहिँ सानो एउटा पिन हामीले ब्लड ड्र गरेर यस्तै हेरेर इमेज गाइडेड हेरेर अल्ट्रासाउन्ड सिटी फ्लोरोस्कोपी हेरेर हामीले नसाबाट जानु पर्ने, नसाबाट जाने, बाहिरबाट पर्क्युटानिस छालैबाट छेडेर जाने, छालैबाट जाने, जलाइदिनु पर्नेलाई जलाइदिने, यदि होइन केमोथेरापीहरू दिनु पर्यो भने डाइरेक्ट हामीले इन्ट्राभास्कुलरै दिएर पनि अब हेपाटिक आर्ट्रीबाट सप्लाई हुन्छ, त्यही हेपाटिक आर्ट्रीकै ब्रान्चबाट माइक्रो क्याथेटर गरेर सानो पेरिफेरीसम्म गएर त्यहाँ हामीले ट्युमरलाई बन्द गर्न मिल्छ,
0: कहिले
1: काहीँ कम्बिनेसन ट्रिटमेन्ट पनि गर्न मिल्छ, जस्तै बाहिरबाट क्याथेटरबाट पनि गर्ने अनि यता भित्रबाट ऊ पनि जलाइदिन पनि मिल्यो, भित्र लगेर निडल दुइटै भएपछि त इफेक्टिभ भयो, एकैछिनमा भयो, आधी घन्टामा भयो, चार घन्टा छ घन्टा लाग्ने ट्रिटमेन्ट आधी घन्टा भयो, आज गऱ्यो भरे बेलुका अथवा भोलि बिरामी डिस्चार्ज हुनुहुन्छ,
0: उहाँलाई
1: इन्टरभेन्सन पनि धेरै भएन, मिनिमल इन्टरभेन्सनमा म्याक्सिमम् रिजल्ट आयो, आउटकम राम्रो हुन्छ,
0: आउटकम पनि राम्रो हुने भयो, इफेक्टिभनेस पनि त्यही अनुसारले। हजुर, अघि हामीले चाहिँ अवेरनेसको कुरा पनि गरेको थियो, नेपालमा अलिकति अवेरनेसको कुरामा चाहिँ अलिकति न्यून नै छौँ हामी भनेर श्रोता मित्रहरूले पनि बुझ्न चाहनुहुन्छ होला, नेपालमा चाहिँ आइआर ट्रिटमेन्टले चाहिँ कस्तो चेन्ज ल्याएको छ त अहिलेको यस बेलामा चाहिँ?
1: अहिले अब हाम्रो युवा साथीहरू डाक्टर साहबहरू ले चाहिँ यसमा ट्रेनिङहरू गरेर आउनु भएको छ, न्युरो इन्टरभेन्सनमा हामीले जस्तै भनिहालेँ कोइलिङदेखि लिएर एन्ड्रिजमकोदेखि लिएर जस्तै ब्लिडहरू हुँदा पनि त्यसलाई सफल म्यानेजहरू गरिराख्नु भएको छ, कुनै ठाउँमा बन्द नसाहरू बन्द छ भने त्यसलाई खोलिदिने इन्फेक्सनहरू भएको त्यसलाई पनि राम्रो सेवाहरू दिइराख्नु भएको छ, त्यही भएर हाम्रो अब इन्टरभेन्सन रेडियोलोजीका साथीहरूले चाहिँ अहिले चाहिँ नेपालमा चाहिँ न्यून आक्रामक शैलीबाट चाहिँ धेरै रोगहरूको सफल उपचार गरिराख्नु भएको छ, तर हामीसँग इन्टरभेन्सन रेडियोलोजी एकदम कम हुनुहुन्छ, न औँलामा मात्रै गिने 20-30 जति हुनुहुन्छ नेपालभरि,
0: र
1: अझ थप रेडियोलोजी डक्टरहरू चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा चाहिँ ट्रेनिङ गरेर आएर यो प्रविधिलाई चाहिँ अँगालेर हाम्रो सम्पूर्ण नेपाली दाजुभाइहरूलाई चाहिँ यो सेवा दिनुभयो भने यसले साँच्चै नै कोल्टो फेर्नेछ हाम्रो स्वास्थ्य सेवामा, र एउटा यो भविष्यको सफल उपचारको एउटा भविष्य नै इन्टरभेन्सन रेडियोलोजी सेवा हो भनेर मैले बुझेको छु।
0: हजुर, अब इन्टरनेसनली जस्तै अरू बाहिरको कन्ट्रीहरू जस्तै युएसए इन्डियाहरूसँग कम्पेयर गर्दा चाहिँ नेपालको चाहिँ यो सेक्टरमा कुन स्पिडमा चाहिँ डेभलपमेन्ट चाहिँ भइरहेको छ? अहिले भन्नुभयो अहिले मान्छेहरूले अझै पढ्न खोज्दै हुनुहुन्छ, उत्सुक हुनुहुन्छ भनेर, स्पिड चाहिँ कुन लेभलमा चाहिँ हामी नेपाल एज अ देश नै अगाडि बढिरहेका छौँ त?
1: अहिले चाहिँ अब अहिले सबै यो सोसियल मिडियादेखि लिएर सबै कुराहरूले गर्दाखेरि जानकारी धेरै भएको छ, धेरै मान्छेहरूको चाहिँ अहिले ऱ्यापो कम्युनिकेसन पनि वर्ल्ड लेभल कन्फरेन्सहरू जुन भइरहेको हुन्छ त्यसबाट चाहिँ यो सबैको हाम्रो चिकित्सक साथीहरूले पनि यसबारे बुझिराख्नु भएको छ, र उहाँहरूले चाहिँ त्यो कुराहरू चाहिँ नेपालमा ल्याउन इच्छुक पनि भइराख्नु भएको छ,
0: उहाँ
1: आफै पनि ट्रेनिङमा जाने इन्टरभेन्सन रेडियोलोजीको आफ्नो देशबाट बाहिर गएर, किन नेपालमा त्यस्तो राम्रोसँग हामीले ट्रेनिङहरू दिन सकिरहेको छैन, मान्छे नै लिमिटेड छौँ, त्यसमा एक दुई ठाउँमा भर्खर सुरु हुन लागेको छ, भइरहेको पनि छ, टिचिङमा भइरहेको छ, अब त्यो हिसाबले गर्दा बिस्तारै हामी डेभलप त गरिरहेका छौँ, तर मलाई विश्वास छ अबको 10-15 वर्षमा हामी चाहिँ इन्टरभेन्सन रेडियोलोजीमा एउटा फड्को नै मार्नेछौँ।
0: हजुर, अनि पोजिटिभ चेन्ज पनि त्यही अनुसारले कतिको चाहिँ ल्याएको छ त यसले चाहिँ?
1: अब जति अहिले आएको साथीहरूले जुन सेवाहरू दिइराख्नु भएको छ त्यसले चाहिँ एउटा राम्रो सन्देश दिइरहेको छ, बिरामीहरू सन्तुष्ट हुनुहुन्छ, एकजना सन्तुष्ट उहाँले अर्कोलाई भनिराख्नु भएको छ, त्यस्तै चिकित्सक साथीहरू जसले हामीलाई पठाउनुहुन्छ बिरामीहरू उपचार गर्नको लागि, यो चाहिँ मिनिमम उहाँहरूले पनि बुझेर त्यो ठुल्ठुलो अपरेसन किन गर्ने, बरु इन्टरभेन्सन रेडियोलोजीले हामीले रेफर गर्ने भने उहाँले सजिलै गरिदिनुहुन्छ, हाम्रो काम पनि सजिलो भयो, बिरामीलाई पनि रिक्स कम भयो भनेर त्यसरी आउँदाखेरि चाहिँ बिरामीहरूले पनि राम्रो उपचार पाउने र क्रेडिट पनि हाम्रो फिजिसियनहरूलाई पनि गइरहेको छ, किनभने उहाँले राम्रो डक्टरलाई रेफर गरिदिइराख्नु छ र त्यहाँबाट चाहिँ ट्रिटमेन्ट राम्रो भइरहेको छ र बिरामीले एट द एन्ड अफ द डे बिरामीले आफ्नो सक्सेसफुल राम्रो ट्रिटमेन्ट पाइराख्नु भएको छ, त्यो हिसाबले गर्दाखेरि अलिकति मोटिभेसन पनि भइरहेको छ, यो हिसाबले कोअर्डिनेसन हुँदै गयो भने हामी एकअर्कामा यसरी एकाबद्ध हुँदै गयो भने निश्चय नै राम्रो नै हुनेछ।
0: हजुर हजुरले डाक्टर साहबले कुरा गरिहाल्नु भयो कि एजुकेसन र ट्रेनिङको कुरामा चाहिँ अलि पछाडि नै भयो नेपाल तर नेपालमा यो फेसिलिटी चाहिँ कुन कुन हस्पिटलमा एभाइलेबल छ र लिमिटेड सेन्टरहरू मात्रै छ कि धेरै ठाउँमा यो कुरा आइ चाहिँ सकेको छ भन्ने
1: यो चाहिँ अब टर्सरी लेभल हस्पिटलहरू जस्तै वीर अस्पताल टिचिङ हस्पिटलहरूमा सुरु भइरहेको छ जस्तै म सही धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा छु त्यहाँनिर पनि हामीले सुरु गरिरहेको छौँ इन्टरभेन्सन रेडियोलोजी यस्तरी ठुलो पोखराको अस्पतालहरूमा छ प्रादेशिक अस्पतालहरू जस्तै अब पोखरामा भयो अनि चितवनमा पनि सुरु भइरहेको छ त्यसरी ठाउँ ठाउँमा भइरहेको छ विराटनगरमा पनि मेडिकल कलेजहरूमा सुरु गर्नुभएको छ साथीहरूले पश्चिममा पनि धनगढीतिर पनि सुरु गरिराख्नु भएको छ यसरी बिस्तारै डेभलप भइरहेको छ तर अब यसलाई अलिकति केही समय त लागि नै हाल्छ भर्खर आएको टेक्नोलोजी हो र यो चाहिँ हामीले अब हाम्रो जनताहरूले पनि बिस्तारै बुझ्दै जानुहुन्छ जति धेरै बुझ्दै जानुभयो यसको माग पनि डिमान्ड पनि त्यसै अनुसारले बढि नै रहेको छ र अरू हाम्रो चिकित्सक साथीहरू पनि रेडियोलोजी साथीहरू पनि यो इन्टरभेन्सनमा ट्रेनिङ गरेर अझ आफूलाई पनि अपग्रेड गर्ने अझ क्वालिटी सर्भिस अझ इफेक्टिभ ट्रिटमेन्टहरू आफ्नो डायग्नोस्टिकको पार्ट त उहाँले गरिराख्नु भएको छ अब थेरापेटिक पार्ट पनि गर्ने भएको इन्टरभेन्सन रेडियोलोजिस्टहरूले चाहिँ एज अ प्रपर सर्जन जस्तो मिनिमली इन्भेजिभ सर्जन बेसिकली इन्टरभेन्सन रेडियोलोजिस्ट भनेको सर्जन हो तर उहाँहरू चाहिँ मिनिमली इन्भेजिभ सर्जरी गर्ने त्यो हिसाबले गर्दाखेरि अहिलेको समय र जुन परिवर्तनको आवश्यकता छ त्यो आवश्यकता पनि यो इन्टरभेन्सन रेडियोलोजीले पूर्ति गर्न सक्छ भन्ने विश्वास छ
0: हजुर डाक्टर साहबले भर्खरै मिनिमल इन्भेसिभ भन्ने कुरा गर्नुभयो आइआरलाई चाहिँ मिनिमल इन्भेसिभ उपचार पनि भनिन्छ त्यो चाहिँ किन भनिन्छ होला एकचोटि हाम्रो श्रोता मित्रहरूलाई बुझाइदिनुहोस् न
1: यो किन मिनिमली इन्भेसिभ भनेको जस्तै हामीले यो जुन रगतहरू तान्दा हामी त कति टेस्टहरू गर्छौँ
0: होइन
1: यसमा त केही पनि कम्प्लिकेसन हुँदैन ब्लड ताने जस्तै बायोप्सीहरू गर्दा त्यो यो चाहिँ बेसिक यही ब्लड तानेकै जस्तै प्रोसिजरको एक्सटेन्सन हो कुनै पनि निडल हालेर कुनै पनि हामीले बडीमा निडल जुन हाल्छौँ त्यो निडल हालेर हामीले जुन ड्र गरे जस्तै यो प्रोसिजर हो त्यो ठाउँमा हामीले निडल पुऱ्याउने अथवा तारहरू पुऱ्याउने वायरहरू पुऱ्याउने अनि त्यही अनुसार क्याथेटर माइक्रो क्याथेटर अरू रेडियोलोजी इन्टरभेन्सन रेडियोलोजीको सामानहरू प्रयोग गरेर हामीले दिन सक्ने उपचारहरू दिने हो त्यही भएर चाहिँ यो एकदम मिनिमल इन्भेजिभ हो किनभने यसमा चाहिँ कुनै पनि त्यस्तो ठुलो कम्प्लिकेसनहरू हुँदैन यो त्यो जटिलता हुँदैन यसलाई प्लानिङ गरेको हुन्छ इमेज गाइडेड गरेको हुन्छ सिटी एमआरआईहरू सबै हेरेर एक्सरे अल्ट्रासाउन्ड सबै कुरा मोडालिटीहरू युज गरेर फ्युजनहरू गरेर हामीले त्यसलाई प्रपर प्लानिङ गरेर हामीले ट्रिटमेन्ट दिन्छौँ त्यही भएर चाहिँ यो एकदम मिनिमल यसमा चाहिँ जोखिम नहुने कारणले गर्दाखेरि यो एकदम मिनिमल इन्भेजिभ भयो र यसमा चाहिँ सफल उपचार पनि सम्भव हुन्छ
0: हजुर यो आइआर भन्ने टेक्नोलोजी चाहिँ एकदमै एडभान्स छ भन्ने कुरा पनि हामी गऱ्यौँ नेपाल अलिकति राम्रो पाथमा नै अगाडि बढ्दैछ अझै टाइम त लाग्छ तर त्यो पाथमा हिँडिसकेको छ भन्ने पनि कुरा गऱ्यौँ तर नेपालमा चाहिँ यो एडभान्स टेक्नोलोजीमा चाहिने इक्विपमेन्टहरू चाहिँ कतिको एभाइबिलिटी छ र एक्सेसिबिलिटी पनि कतिको छ र कस्ट पनि कतिको लाग्छ भन्ने कुरामा एकचोटि
1: इन्टरभेन्सन रेडियोलोजीमा समस्या चाहिँ यही पनि भएको अब हामी जस्तो एउटा गरिब देशमा चाहिँ अब यो चाहिँ इन्टरभेन्सन रेडियोलोजीको सामानहरू त्यसै महँगो हुन्छन् जस्तै एक्सरे अल्ट्रासाउन्ड सिटी एमआरआई है मैले भने क्याथल्याबहरू चाहिन्छ त्यो चाहिँ त्यो उपकरणहरू मेडिकल उपकरणहरू एकदम महँगो महँगो इक्विपमेन्टहरू चाहिँ को प्रयोग हुन्छ यो मात्रै यो त हाम्रो एउटा डायग्नोस्टिक पार्टको इक्विपमेन्टहरू हामीले युज गर्छौँ तर यसमा थेरापेटिक हामीले जस्तै ड्रगहरू पनि युज गर्नुपर्ने हुन्छ कहिले काहीँ जस्तै टेस्टहरू गर्दाखेरि डक्सोरिबुसिन लिपोइडोलहरू होइन यस्तो केमिकलहरू त्यो एकदम महँगो हुन्छ अनि क्याथेटरहरू जो युज गर्छौँ गाइडवायरहरू तारहरू युज गर्छौँ त्यो एकदम महँगो हुन्छ किन एउटा बिरामीलाई एउटै युज गर्ने हो जस्तै माइक्रो एब्लेसन गर्दा एन्टिनाहरू एउटै एन्टिनाको 30,000, 40,000, 50,000 पर्छ त्यो हिसाबले गर्दा महँगो हुने हो उपचार चाहिँ महँगो छ किनभने हाम्रो देशमा चाहिँ अब यहाँ कुनै पनि कुरा हामीले बनाउन सकेको छैनौँ हामीसँग त्यो लेभलको इन्जिनियरिङ छैन होइन हाम्रोसँग त्यो प्लान्टहरू छैन मेडिकल इक्विपमेन्टको त्यो हिसाबले गर्दा यो खर्चालु देखिन्छ हिसाब हुन तर स्वास्थ्य सेवाको लागि चाहिँ अति नै उपयोगी चिजहरू हो त्यही भएर यो चाहिँ अब गभर्मेन्ट हाम्रो नेपाल सरकारले गभर्मेन्टले यहीँ नै अब डेभलप हुने त्यस्तो वातावरण बन्नु पर्यो होइन भने चाहिँ अब कि त अरू चाहिँ सरकारी अस्पतालमा पनि सरकारको बिमाहरू जुन त गर्नुभएको छ एकदम राम्रो हो होइन अब त्यो बिमाको लेभल चाहिँ इन्टरभेन्सन रेडियोलोजी गर्ने प्रोसिजरहरूमा पनि उहाँले राखेर क्याथेटरहरू एकदम कम रेटमा ल्याएर होइन बाहिरबाट इम्पोर्ट गरेर त्यसरी सेवा दिन सक्यो भने चाहिँ यसको चाहिँ दूरदराजका जनताहरूले पनि यो सेवाहरू पाउन सक्नुहुनेछ र सबै जनताहरूले स्वास्थ्य लाभ पाउनुहुन्छ किनभने इन्टरभेन्सन रिलेटेड यति आक्रामक चिज हो जसले चाहिँ मान्छेलाई राम्रो टाइममा सही उपचार गर्यो भने मान्छेको जीवन बचाउन सक्छ जस्तै ब्लिडिङ भइरहेछ अहिले ट्रमा भयो एक्सिडेन्ट भयो कहाँ कहाँभित्र नसाहरू फुटेको छ भने इन्टरभेन्सन रिलेटेडले चाहिँ एउटा क्याथेटर वायरहरू युज गरेर ठ्याक्कै जहाँ ब्लिडर हेरेर सिटी हेर्ने सिटीमा देखिहाल्छ ब्लिडर पोइन्टहरू अनि एन्जियोग्राम क्याथल्याबमा लगेर एन्जियोग्राम फोटोग्राफी गरेर हामीले कहाँ ब्लिडर छ त्यहाँनिर गएर हामीले त्यसलाई बन्द गर्न मिल्छ. पाँच दस मिनट बन्द हुन्छ बिरामीको, दस मिनटभित्र बिरामी भाग्छ. नभए त्यो मान्छे ब्लिडिङ भरि मर्छ. जति पक्का प्रयोग गर्छौँ त्यो ब्लिडिङ खोल्दा खोल्दा त दुई तिन घन्टा लाग्छ. कहाँ खोल्ने कहाँ गर्ने त्यो हिसाबले गर्दाखेरि इन्टरभेन्सन रेडियोलोजी चाहिँ अहिलेको उपचारको भविष्य नै हो.
0: हजुर, कस्टको कुरामा चाहिँ इक्विपमेन्ट्सहरू अनुसारले नै इफेक्टिभ पनि हुनसक्छ, तर ज्यानलाई बचाउनलाई पनि एकदमै महत्त्वपूर्ण पनि छ. हजुर, अनि यो ट्रिटमेन्टको इफेक्टिभनेसको बारेमा चाहिँ हामीले बुझि नै हाल्यौँ. अब भने हामी यसको केही ड्रब्याक्सहरूको कुरा गरौँ न त. ड्रब्याक्सहरू चाहिँ के छ भन्ने कुराहरू?
1: ड्रब्याक्स त यसमा खासै त्यस्तो ठुल्ठुलो ड्रब्याक्सहरू हुँदैन. खास गरी यो सर्जरी नै हो, मिनिमली सर्जरी कहिले काहीँ कम्प्लिकेसन हुन्छ. सबै मान्छेको बायोलोजी एउटै हुँदैन.
0: हजुर,
1: होइन, जस्तै ट्युमरको ट्रिटमेन्टहरू गर्दा पनि कुनै कुनै औषधिले लिन्छ, कुनै कसैलाई नलिन सक्छ. कहिले काहीँ ट्रिटमेन्ट फेल हुनु पनि सक्छ, कहिले काहीँ हुनसक्छ, एकदम रेयरली हो. त्यस्तै कहिले काहीँ ब्लिडिङ हुनसक्छ, कहिले काहीँ चाहिँ इन्फेक्सनहरू हुनसक्छ किनभने क्याथेटरहरू युज भएको हुन्छ. होइन, त्यो चाहिँ फेरि कन्ट्रोलेबल हो. अब सामान्य दुखाइहरू हुने, नौजिया भमिटिङहरू वा कट लाग्ने सामान्य लक्षणहरू, साइड इफेक्टहरू हुनसक्छ, तर त्यो चाहिँ औषधिबाट उपचार हामीले त्यसलाई रोकथाम गर्न सकिन्छ.

0: को लागि
1: अब मेन कुरा यसमा चाहिँ बिरामीले बुझ्नु पर्यो कि मेरो रोग के हो कुन लेभलमा छ जस्तै अब स्टेज फोर को ट्युमर सबैतिर फैलिएकोलाई उपचार गर्न मिल्दैन तर जस्तै लिभरमा किडनीमा एउटा एउटा छ तिनदेखि पाँच सेन्टिमिटर हामीले सानो निडल हालेर त्यसलाई बन्ड गरिदियो भने त्यो ट्युमर त नष्ट हुन्छ हो त्यस्तो सानसानो ट्युमरहरू छ जुन अर्ली स्टेजको छ सुरुमै आएको होइन अगाडि नै पत्ता लागिरहेको छ अब त्यसको लागि चाहिँ नियमित जाँचहरू भइरहेको हुनु पर्यो अब हाम्रो नेपालीहरूको चाहिँ कस्तो बानी छ भने लास्ट स्टेजमा अस्पताल पुग्ने होइन दुखिरहेको छ नि ग्यास्ट्रिक ग्यास्ट्रिक भनेर औषधि खाएर हुन्छ भित्र के भइरहेको हुन्छ थाहा हुँदैन जेब दुखेन ग्यास्ट्रिक भन्यो औषधि खायो बस्यो त्यसरी त काम दिँदैन त्यो हिसाबले बिरामीहरू पनि आफै सचेत हुनु पर्यो अब अहिले त स्वास्थ्य बिमा भएकोले सम्पूर्ण जनताहरूले स्वास्थ्य बिमाको लाभ लिने बेला बेला पिरियडिक होइन चेकअपहरू गरिने अल्ट्रासाउन्डहरू गर्ने अरू रोगहरू चिकित्सकहरूलाई परामर्श गर्ने केही रोग छ भने अनि इन्टरभेन्सनले दिने उपचारहरूको बारेमा जान्ने र के उपचार हुन्छ त्यो चाहिँ सफल छ भने तुरन्तै गर्ने जस्तै अब ब्रेस्टमा एउटा ट्युमर छ भने त्यो ट्युमरलाई एब्लेट गरिदियो भने अब त ठिक भइहाल्छ फाइब्रोइडमा कहिलेकाहीँ त्यो फाइब्रोइडमा अथवा छ भने त्यसले त्यो दुखाइदिएर हुन्छ समस्या भइरहेको हुन्छ होइन तर त्यो चाहिँ हामीले सानो उयो गऱ्यो भने एब्लेट गऱ्यो भने त ठिक हुन्छ त्यसै मान्छेलाई तनावमा पनि बसिराख्नु परेन स्ट्रेस हुन्छ आफ्नो काममा फोकस हुन सक्दैन किन मान्छेलाई केही छ भने चाहिँ मेरोमा यहाँ ट्युमर रहेछ अथवा पाठ्यक्रममा एउटा ट्युमर भएर ब्लिडिङ भइरहेछ उसलाई कमजोरी खालि ब्लिडिङ हुन्छ अपरेसन गर्न पनि डर छ भने अब इन्टरभेन्सन लिएर चाहिँ सजिलो उपचार हो एउटा निडल राखेर उहाँको त्यो ट्युमरलाई बन्द गरिदिइसकेपछि त भोलिपल्ट पर्सिपल्ट ब्लिडिङ पनि कम हुन थाल्छ उहाँलाई आफ्नो त्यसपछि ब्लिडिङ कम भएपछि उहाँको कमजोरीपना पनि कम हुन्छ आइरन क्याल्सियम पनि धेरै खानु परेन औषधि ब्लड ट्रान्सफ्युजन गरिराख्नु परेन विकनेस हुँदैन त्यसपछि उहाँले आफ्नो काममा झन् फोकस भएर अझ इफेक्टिभ रिजल्ट दिन सक्नुहुन्छ त्यही भएर मैले चाहिँ अब यो महँगो भए पनि उपचार महँगो भए पनि यो बिरामीको लाइफ भनेको त पैसासँग जान्ने कुरो होइन यसमा चाहिँ अब सरकारदेखि लिएर विभिन्न स्टेक होल्डर्सहरू मिलेर होइन अब हामी चिकित्सकले पनि दिन सक्ने छुटहरू दिएर हामीले बिरामीलाई चाहिँ बचाउनु पर्छ र मान्छेको एउटा लाइफ बस्यो भने एउटा स्वस्थ नागरिकले चाहिँ एउटा स्वस्थ देश स्वस्थ राज्य र स्वस्थ संसार बनाउन अथवा विश्व बनाउन सक्छ भन्ने मलाई विश्वास छ
0: हजुर डाक्टर साहब अब भने फेरि हाम्रो कार्यक्रममा छोटो ब्रेकको पालो भइसकेको छ ब्रेकपछि फेरि म जेसिका पनि यही कार्यक्रम लिएर डाक्टर कृष्ण बुढाथोकीसँग उपस्थित हुनेछु टिल देन स्टेशन भने चेन्ज नगर्नुहोला हाम्रो स्टेसन रहेको छ किप्स एफएम 98.3 मेगाहर्ज

0: 60 black and white prints at a cost of 25 paise per page, up to 8,000 pages with initial ink, consuming just 12 watts of power, 45 times lesser than laser printers, and a 1-year warranty or 50,000 prints.
1: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन नान मान्नुस् नॉनस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपैयाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
6: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
5: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
10: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
12: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
13: Join our community on Facebook for the latest updates and all the music you love.
12: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
14: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस्। Weekly Roll News. मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
15: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
16: किप्स एफएम 98.3 प्रेजेन्ट ब्युटी हेल्थ एन्ड लाइफस्टाइल
17: अल राइट हजुरलाई एउटा छोटो ब्रेकपछि फेरि पनि स्वागत छ यस कार्यक्रममा हामी कुरा गर्दैछौँ आईआर रिलेटेड जसको कुराकानी तपाईँलाई एकदमै युजफुल नै हुनेछ अब भने डाक्टर साहबसँग हामीले अघि आईआर रिलेटेड कुरा गरिसकेको थियौँ अब भने हामी आईआरको प्रोसिडरतिर एकचोटि फेरि लागौँ डाक्टर साहब आईआरमा चाहिँ बर्न गरिन्छ जलाइन्छ भन्ने कुरा हामीले कता कता सुनेको थियौँ यो चाहिँ कतातिर चाहिँ प्रयोग हुन्छ भन्ने कुरा एकचोटि राम्रोसँग हाम्रो श्रोता मित्रलाई बुझाइदिनु
18: बडीमा भएको हाम्रो शरीरमा भएको जुन गाँठागोटी ट्युमरहरू छन् जस्तै लिभरमा ट्युमर हुनसक्छ अर्को हाम्रो थाइरोइडमा ट्युमर हुनसक्छ अथवा किडनीमा हुनसक्छ प्रोस्टेटमा हुनसक्छ पाठेघरमा हुनसक्छ या अन्य कुनै भागमा ट्युमर छ भने हामीले चाहिँ त्यसलाई चाहिँ बर्न गर्न सक्छौँ भनेको जलाउन सक्छौँ माइक्रोवेभको आधारमा हामीले एउटा निडल राखेर त्यो एरियाको हेरेर ट्युमर 3-5 सेन्टिमिटरको ट्युमरलाई कति वाट र कति मिनटसम्म भनेर त्यो हाम्रो चार्ट हुन्छ ट्युमर 3 सेन्टिमिटरको छ भने अलिक कम भयो जस्तै 30 वाट्स फर 15 सेकेन्ड्स 20 सेकेन्ड्स भयो भने जस्तै अलिक ठुलो छ भने अलिकति बढाएर हामीले त्यसरी उपचार गरेको हुन्छौँ र यो उपचार गर्दा हामीभित्र त्यो जुन हिट हुन्छ माइक्रोवेभमा आएको हिटले त्यसले चाहिँ ट्युमरलाई बर्न गर्छ र ट्युमर सबै नष्ट हुन्छ र जलाउँछौँ र हुँदै हुँदै हामीले बाहिर पनि कहिलेकाहीँ चाहिँ क्यान्सर जस्तै लिभरको क्यान्सरहरू गर्दाखेरि चाहिँ ट्र्याक जुन ट्र्याकमा त घाउ भएको हुन्छ त्यो घाउमा पनि कहिलेकाहीँ फैलिन्छ कि भन्ने डर हुनसक्छ त्यो त्यसको लागि चाहिँ हामीले ट्र्याकमा पनि थोरै वाट राखेर चाहिँ त्यो ट्र्याकलाई पनि यसो जलाउँदै ल्याउँछौँ त्यसपछि भित्र पनि जलेको थियो र बाहिर के थियो भने त्यो ठाउँ पनि हामी सिल गर्दै आउँछौँ र पछि अब त्यो बर्न भएपछि बिस्तारै सुक्दै जान्छ सुक्दै गएपछि त्यो आफै बिस्तारै दुई महिना तिन महिनाभित्र सबै ठिक भइसकेको हुन्छ.
17: हजुर, हामीले त्यो बर्न भएको पार्टलाई चाहिँ निकाल्नु चाहिँ पर्दैन.
18: निकाल्नु पर्दैन, त्यो भित्र आफै शरीरले, किन हाम्रो शरीरको भित्रको पनि जुन हुन्छ एन्टी इन्फ्लामेटरी फेगोसाइटिस प्रोसेसहरू हुन्छ त्यो बिस्तारै स्विङ हुँदै जान्छ. किन त्यसको ब्लड सप्लाईहरू सबै कटअप भइसकेपछि त्यो ट्युमर बढ्न पाउँदैन. त्यहाँ भएको केमिकलहरू जुन ट्युमरको जुन प्याथोजेनहरू छ त्यो सबै नष्ट भइसकेपछि त्यो स्विङ हुँदै जान्छ र बिस्तारै सुकेर जान्छ.
17: हामीले प्रोसिडियरको बारेमा पनि बुझिसकेका छौँ र पछिको रेसिड्युलाई हामीले के गरिन्छ भन्ने कुरा पनि बुझिसकेका छौँ. अब भने लागौँ हामी होलिस्टिक क्लिनिकमा चाहिँ यो आइआर रिलेटेड कस्तो कस्तो स्पेसलाइजेसनहरू प्रोभाइड गरिन्छ त पेसेन्ट्सहरूलाई, एकचोटि त्यसको बारेमा कुरा गरिदिनुहोस् न डाक्टर साहब.
18: अब अहिले हामीले होलिस्टिक क्लिनिकमा चाहिँ हामीले मेन इन्टरभेन्सन रेडियोलोजीको परामर्श गर्नु कोसिस गरिरहेको छौँ र परामर्शमा चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा हामीले के हामीले सेवा दिने भन्ने कुराहरू जानकारी गराउने र बिरामीहरू आउनुभयो भने हामीले त्यहाँ अल्ट्रासाउन्डको माध्यमबाट हामी स्क्रिनिङ गर्छौँ, जस्तै भेरिकोजहरू छ भने र बिरामीले हामीले सबै कुराहरूको बारेमा यो आइआर भनेको के हो, हामीले यसमा के गर्छौँ, यो प्रोसिजर कसरी गरिन्छ र कहाँ गर्ने भन्ने कुराहरू हामी सबै छलफल गर्छौँ र त्यसलाई चाहिँ हामीले प्लान गरेर हामीले उपचार दिन्छौँ. सही बिरामीलाई सही उपचारको हामीले मार्गचित्र दिएर हामीले त्यही अनुसारको उपचारको लागि हामीले परामर्श गर्दछौँ.
17: हजुर, हामीलाई यही अनुसारको रोग केही लागेर कि यही बारेमा बुझ्नलाई होलिस्टिक क्लिनिकमा आउनु पर्यो भने चाहिँ यहाँ कसरी चाहिँ सम्पर्क गर्न सकिन्छ होला त? हामीले
18: होलिस्टिक क्लिनिकको जुन फेसबुक पेज पनि छ,
17: हजुर,
18: त्यहाँ टिकटकहरूमा पनि छ, त्यसको नम्बरहरू छ, फोन नम्बरहरू छ, त्यहाँ फोन नम्बरमा कन्ट्याक्ट गर्दा हुन्छ. जस्तै अब त्यहाँको फोन नम्बर छ अथवा मलाई पर्सनली पनि फोन गर्न मिल्छ,
17: होइन,
18: डाक्टर कृष्ण बुढा थोकी भनेर मेरो नम्बर पनि छ, नम्बरबाट पनि त्यहाँ साइटहरूमा पनि उपलब्ध छ, अथवा होलिस्टिकको अफिसमा त्यहाँ रिसेप्सनबाट पनि 7 to 7 खुल्ला नै हुन्छ. त्यो समयमा चाहिँ जस्तै हाम्रो होलिस्टिक चाहिँ नारायण टार जोरपाटीमा छ, अर्थोपेडिक हस्पिटल अगाडि छ, त्यहाँ आएर पनि सम्पर्क गर्न मिल्यो, अथवा हामीले फेसबुकबाट अथवा टिकटकबाट पनि त्यहाँको नम्बरहरू लिएर वेबसाइटहरूबाट लिएर पनि हामीले त्यहाँको जानकारी पाएर त्यहाँ सम्पर्क गरेर इन्टरभेन्सन रेडियोलोजीको सेवा लिनु परेमा सम्पर्क गर्न मिल्छ.
17: हजुर, होलिस्टिक क्लिनिकमा कन्ट्याक्ट गर्नु पर्यो भने चाहिँ हामी उहाँ नै गएर रिसेप्सनमा कुरा गर्दा पनि भयो, वा अनलाइन टिकटक इन्स्टा फेसबुकमा चाहिँ हजुरको नम्बर खोजेर पनि पर्सनली पनि हजुरसँग कन्सल्ट गर्दा चाहिँ भयो. अब भने आजको कुराकानीबाट हामीले धेरै कुराहरू नै बुझिसक्यौँ. अब भने अन्त्यमा हजुरले हाम्रो श्रोता मित्रहरूलाई चाहिँ के म्यासेज दिन चाहनुहुन्छ डाक्टर साहब?
18: अब म सम्पूर्ण हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ स्वस्थ रहनको लागि चाहिँ म शुभकामना व्यक्त गर्छु र सबैजना स्वस्थ जीवन जिउनु होला र स्वस्थ रहनु होला भन्ने शुभकामना छ. साथै यदि कोही हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ कुनै पनि समस्या छ र ट्युमरदेखि क्यान्सरदेखि लिएर कुनै पनि एकदम जटिल अपरेसनहरू गर्ने पर्ने छ भने एकचोटि चाहिँ इन्टरभेन्सन रेडियोलोजीको बारेमा बुझ्नुहोला र इन्टरभेन्सन रेडियोलोजीले हजुरहरूको समस्यालाई समाधान गर्न सक्छ भने त्यही अनुसारको परामर्श लिन मसँग सम्पर्क गर्न सक्नुहुनेछ. मलाई चाहिँ होलिस्टिक क्लिनिकमा पनि भेट्न सक्नुहुन्छ र अथवा नेपाल सरकारको सही धर्मभक्त राष्ट्रिय प्रतापन केन्द्र भक्तपुरमा पनि मलाई त्यहाँ भेट्न सक्नुहुन्छ. त्यहाँ पनि मैले इन्टरभेन्सनको सेवाहरू दिन्छु र त्यहाँ आएर पनि मलाई मेरो त्यहाँ रेडियोलोजी डिपार्टमेन्टमा सम्पर्क गर्नुभयो भने मसँग भेट्न सक्नुहुन्छ र मैले हजुरहरूलाई दिन सक्ने सेवा अथवा मैले दिन सक्ने उपचारको बारेमा म मार्गनिर्देशन दिन कुनै पनि बेला तयार छु र हजुरहरूले स्वास्थ्य सेवा लिएर आफ्नो स्वास्थ्यलाई लाभ गर्नुहुन म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु.
17: हजुर, हामीले चाहिँ नेपाली जनताहरूको बारेमा कुरा गर्दैथ्यौँ र नेपालमा चाहिँ हजुरले भने अनुसार नै धेरै नदुखेसम्म चाहिँ क्लिनिकमा गइहाल्ने बानी चाहिँ अलिकति हामी नेपालीहरूको हुँदैन. तर हजुरले हाम्रो नेपाली जनतालाई चाहिँ के भन्नु चाहनुहुन्छ कि डायग्नोसिस टेस्ट गर्न चाहिँ कति बेला गइहाल्नुपर्छ, के के सिम्टम्स देख्यो भने चाहिँ हामी एकचोटि हस्पिटल चाहिँ एकचोटि धाउनुपर्छ भन्ने कुरा चाहिँ डाक्टर साहब एकचोटि भनिदिनुहोस् न.
18: अब यस्तो छ, हामी नियमित व्यायाम गर्छौँ, हाम्रो खानपान बानी दिनचर्या सबै कुरा राम्रो हुँदैछ, सबै ठिक छ भने त्यो ठिक नै भइरहेको हुन्छ. तर यदि हामी अब एक्सर्साइजहरू व्यायामहरू गर्दैनौँ, खानपिनमा हाम्रो टाइमिङ मिलिरहेको छैन भने, हामी खालि अब तनावमा छौँ अथवा काममा मात्रै एकदम फोकस भइरहेको छौँ, स्ट्रेसमा छौँ भने चाहिँ भित्रभित्रै हामीलाई थाइरोइड, सुगर, प्रेसर अथवा अन्य जटिल रोगहरू, क्यान्सरदेखि लिएर होइन विभिन्न जटिल रोगहरूको पनि समस्या आइरहेको हुन्छ. त्यसको लागि चाहिँ आफ्नो बडीलाई आफूले बुझ्नुपर्छ, आफूले आफ्नो आफ्नो बडीको लागि पनि हामीले टाइम दिनुपर्छ, त्यो हिसाबले आफूले बुझ्ने र यस्तो हुँदाखेरि नियमित रूपमा हामीले वर्षमा एकचोटि भए पनि आफ्नो ब्लडहरू चिकित्सकहरूकोमा गएर टेस्ट गराउने अथवा उहाँसँग परामर्श लिने आफूलाई केही चेकअपहरू गर्नु पर्यो होइन एडल्ट मान्छेहरूले चाहिँ प्रेसरहरूसँग जस्तै 40-50 उमेरदेखि प्रेसरहरू सुरु हुन्छ भने त्यो भयो जस्तै फिमेलहरूमा चाहिँ एभ्री 40 इयर्समा पुग्दाखेरि चाहिँ एनुअल कोलोनोस्कोपी अब मेलमा पनि कोलोनोस्कोपी फिमेलमा पनि कोलोनोस्कोपी गरिन्छ त्यस्तै पाठेघरको मुखको जाँचहरू क्यान्सरहरू एकदम छ कमन त्यो कुराहरू गर्ने ब्रेस्टमा पनि गाँठागोटी छ भने त्यसको आफै सेल्फ एक्जामिनेसन पनि गर्न मिल्यो अर्को भनेको चाहिँ केही डल्लाडल्ली छ भने त्यो म्यामोग्राम गर्ने अल्ट्रासाउन्ड गर्ने होइन अथवा रेडियोलोजिस्टकोमा गएर चाहिँ भिडियो एक्सरे गरेर पेटमा पनि कुनै समस्याहरू छ भने पनि हेर्नु पर्यो यसै ग्यास्ट्रिक ग्यास्ट्रिक भनेर चाहिँ बसेर औषधि खाएर घरमा बसेर अथवा फार्मेसीमा गएर औषधि ल्याएर आफै खाएर चाहिँ हुँदैन कुनै पनि सम्बन्धित चिकित्सकहरूलाई देखाएर एउटा फिजिसियनलाई देखाएर आफ्नो समस्याहरू छ भने त्यही अनुसारले गाइड गरेर उपचार गर्दै गयो भने हामी स्वस्थ हुन्छौँ र हाम्रो आयु पनि लामो हुन्छ र हामी स्वस्थ भएर लामो समयसम्म सफल जीवन जिउन सक्छौँ भन्ने मलाई विश्वास छ
17: हजुर हेल्दी लाइफस्टाइल फलो गरेर र त्यही अनुसारले व्यायाम गरेर अनि त्यसपछि रेगुलर चेकअप गर्न चाहिँ हामीले छुटाउनु हुँदैन नियमित गर्नुपर्छ भन्ने कुरा त बुझ्यौँ हेल्थ सेक्टरमा भनिन्छ नि प्रिभेन्सन इज बेटर देन क्योर भनेर त्यही अनुसारले आइआर नगर्न परोस् भनेर चाहिँ हामीले के कुरामा चाहिँ ध्यान दिनुपर्छ त डाक्टर साहब
18: त्यही प्रिभेन्सन इज बेटर देन क्योर भन्छ
17: हजुर
18: प्रिभेन्सन गर्नलाई चाहिँ हामी सुरुदेखि नै आफ्नो रोगहरूको बारेमा सचेत हुनु पर्यो के कुराले गर्दा हामीलाई रोग गर्न सक्छ जस्तै बेसिकली भनेको अब हाम्रो हात मात्रै हामीले धोयौँ भने
17: होइन
18: अब जस्तै जुन डाइरिया हुनेदेखि लिएर विभिन्न रोगहरू अहिले त कोरोना भाइरसदेखि होइन हामीले कति दुःख पाएको थियौँ त्यस्तो अरू भाइरसहरू दुनियाँ भाइरसहरू छन् यो भाइरसहरूबाट हामीले सङ्क्रमण हुनसक्छ यदि बच्चाहरूले पनि आफ्नो हातहरू मजाले खाने धोएर खाने राम्रोसँग जुन हात धुने टेक्निकहरू पनि हुन्छ त्यो राम्रोसँग फलो गरेर एनी टाइम खाना खानु भन्दा अगाडि अथवा केही गर्नुभन्दा अगाडि हातहरू धोयो भने धेरै रोगहरू त्यहीँ पनि कन्ट्रोल हुन्छ त्यस्तै अब प्रेसरहरू चेक गरिराख्ने व्यायाम गर्ने डेली व्यायाम गर्ने खानपिनमा पनि अब हाम्रो देशमा त हरियो सागपातहरू होइन अर्ग्यानिक फुडहरू प्रशस्त पाइन्छ पनि त्यो त्यसलाई हामीले सेवन गर्ने अब मिल्छ भने आफै पनि उब्जाएर गर्नु खायो स्वस्थ खायो भने राम्रो हुन्छ बाहिरको खानेकुराहरू कम खानु पर्यो रेस्टुरेन्टमा जाने जङ्क फुडहरू खाने त्यो कम गर्नु पर्यो घरमै बनाएर खाएको दाल भात होइन तरकारी सागसब्जी फलफुलहरू नियमित मजाले सफा गरेर राम्रोसँग पकाएर खाएपछि त रोग कम नै लाग्ने हुन्छ त्यसरी हामीले गर्यौँ भने र व्यायाम चाहिँ डेली गर्नु पर्यो
17: होइन
18: हाम्रो दिनमा एटलिस्ट आधी घन्टाको ब्रिस्क वकिङ अथवा हिँड्ने अथवा फुर्सद मिलाएर भए पनि होइन एक्सर्साइज हलमा गएर अब घरमा अल्छी लाग्यो भने एक्सर्साइज गर्ने ठाउँहरू छ योगा गर्ने ठाउँहरू छ व्यायामहरू गर्ने जिमहरू छ त्यहाँ गर्ने त्यसरी गर्ने र रिक्रिएसनहरू खेलकुदहरू पनि उति नै मानसिक सन्तुलताको लागि पनि आवश्यक हुन्छ त्यही भएर हामीले अहिले चाहिँ इन्डोर गेम्सहरू पनि फुटसालदेखि क्रिकेटहरू होइन लगायतको यस्तो खेलहरूले पनि हाम्रो वृद्धि विकासदेखि लिएर होइन आफ्नो मानसिक सन्तुलता
17: निकाल्नु
18: पर्यो आफ्नो लागि निकाल्नु पर्यो खालि काम काम तनाव तनाव भनेर चाहिँ एउटा छोटो भगवान् दिएको हामीलाई अमूल्य सुन्दर जीवन छ त्यो जीवनको भरपूर सदुपयोग गरेर हामीले स्वस्थ रहेर सबैलाई राम्रो हुने हिसाबले गरियो भने चाहिँ निश्चय नै सबैजना स्वस्थ हुन्छ र यो यस्तो आएर जस्तो होइन हाम्रो नयाँ नयाँ प्रविधिहरू आए पनि यसले त उपचार गर्छ भन्दैमा चाहिँ होइन हामीले अहिले नै प्रिभेन्सन गर्दै गयौँ भने यो सेवाहरू चाहिँ लिनुपर्ने आवश्यकताहरू एकदम न्यून हुँदै जान्छ
17: हजुर हामी कार्यक्रमको अन्तिम समयसम्ममा आइसकेका छौँ डाक्टरसँग अझै यसबारेमा अझै कुरा गर्न त मन थियो तर समयले भने साथ दिएको छैन आजको यस कार्यक्रमबाट छुट्टिनु पर्ने समयमा छौँ डाक्टर साहबलाई यो टाइम निकालेर यस्तो इम्पोर्टेन्ट इन्फर्मेसन सेयर गर्नुभएकोमा धन्यवाद भन्न चाहन्छु र श्रोता मित्र जसले हामीलाई सुनेर साथ दिनुभयो उहाँलाई पनि धन्यवाद दिन चाहन्छु आजको कार्यक्रम सकिएको भन्दै म जेसिका पनि तपाईँहरूसँग बिदा माग्न

0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: Epson M-Series Printers Primarily for crisp

0: Life-Changing Quotes。सबैलाई माया गर्नुहोस्, केहीलाई मात्र विश्वास गर्नुहोस्, कसैको पनि बिगार नगर्नुहोस्। यो भनाई हो विलियम शेक्सपियरको।
1: द विकली काउन्टडाउन शो अफ टप 10 इङ्लिस नम्बर्स विथ एक्सक्लुसिभ सेगमेन्ट्स, Classic Choice, Info House, Fresh Hits, and many more. Do tune into Weekly 10. Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Hazur.न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: Don't change the station. We'll be right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday, 8 a.m. and Saturday, 6 p.m.
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511 98511709 98511709
6: Stay connected with your favorite station, KIPPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
6: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPPS FM 98.3 MHz and hit that follow button today.
8: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
9: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
11: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
12: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
11: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
12: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
10: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 01-42-35-888 98-12-35-888
13: You can dance.
14: You can sing. All you gotta do is
6: just tune in.
0: KIPPS FM 98.3 MHz, your companion. The radio of new generation.
15: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
15: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
15: Say yes to radio advertising, where every word makes an impact. KIPPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
16: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
17: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
9: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
12: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल KIPPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
18: Joho Kips FM 98.3 megahertz.
19: Excuse me.
20: Non-stop Bollywood mega hits.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Keeps FM 98.3 megahertz. RJ wanted.
4: Do you have the voice, energy, and passion to entertain people every day?
3: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
4: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114, 01-5673-114.
3: Be the next big voice on Keeps FM.

0: life-changing quotes. सफल मानिस र असफल मानिस दुबै गल्ती गर्छन्, तर सफल मानिसले आफ्नो गल्ती दोहोराउँदैनन्। यो भनाई हो हेरोल्ड प्रिन्सको।
1: Kips FM 98.3 presents Pop Hour.
2: मुझे कैसे पता न चला कि तू मैनू प्यार।
1: Every Friday 12 p.m.

0: 着妈妈
1: 宝贝儿呢
2: 听得有人着
3: Keep my dear point to your face
4: Don't let me be rock you alone
5: We will rock you
6: Sing it
5: We will rock you
7: This is history of rock
8: Monday 3 p.m. Only on Keeps FM 98.3 MHz, your companion.
9: Hazur, New Kathmandu Electric Electronics ma paincha motorcycle, scooter, car, van, jeep, pickup, hatti gadi, bus, truck, excavator, tractor, generator lagayat, inverter ka original branded battery haru with old battery exchange facility.
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
11: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी आईआर क्लिनिक सधैं तपाईसँग
12: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
13: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
12: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
14: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
12: फोन नम्बर 4910511 4910511 98511709 98511709
15: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुनै एटा राम्रो होला
16: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुहोस्
15: किन ए एसी लाइट ब्रिक नै
16: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
15: वाह मैले खोजेको जस्तो रहेछ
16: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98012 3544
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
5: Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.
6: Every Monday 5 p.m. and Friday 8 p.m.
7: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
8: Time, Sunday 7 p.m., Monday 9 a.m., and Thursday 2 p.m.
7: on KIPS 98.3 FM.
9: Tapai sundai hununcha.
10: K
9: E
10: E
11: B S
12: KIPS 98.3 FM, your companion.
13: Mix Max at 98.

0: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Gibbs FM 98.3 MHz.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939
6: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
7: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुस्
6: किन एएसी लाइट ब्रिक नै
7: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
6: वाह मैले खोजेको जस्तो रहेछ
7: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596 98-012-35-444
8: You can dance.
9: You can sing. All you gotta do is
10: just tune in.
9: Gibbs FM 98.3 MHz, your companion. The radio of new generation.
11: Babu, pani ko bill tiri de lo.
12: La, tiri de.
13: Babu, batti ko bill tiri de aaja.
12: La, la, tiri de.
11: Dada, internet ko pani last dino hai aaja.
12: La. त्यो पनि तिर्दे
11: तर सबै कुरा यति छिटै कसरी तिरिस
12: किनकि मसँग हाम्रो पात्र छ
13: हाम्रो पात्र त मसँग पनि छ तर पेमेन्ट
12: कसरी जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ एकैछिनमा पैसा लोड गर्न मिल्छ अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ छैन त गजब अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै
14: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
15: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
16: स्टे कनेक्टेड विथ योर फेभरेट स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
17: Join our community on Facebook for the latest updates and all the music you love.
16: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 MHz and hit that follow button today.
18: Raja Motiwa Motina Yewa Ni Pushi Changutu Kene
19: नेपाल भाषा या न्याय पुसेचौ मेत
20: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz
21: दिस इज किप्स 98.3 FM योर कंपेनियन

0: Life-Changing Quotes. सफलता अन्तिम होइन, असफलता घातक होइन, तर तिनको गणना जारी राख्ने साहस हो। यो भनाई हो विन्स्टन एस चर्चिलको।
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
2: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
3: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
4: Teri chap chap batti gaera hairani bhayo.
5: अब धन नान मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
6: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
0: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नया जेनेरेसनको।
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
9: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98.3 MHz।
12: Keeps FM 98.3 MHz. RJ wanted.
13: Do you have the voice, energy, and passion to entertain people every day?
12: We're hiring radio jockeys to host shows, connect with listeners, and bring music to life.
13: Clear voice, confidence, and creativity required. For the voice test, apply now at rj.keepsfm@gmail.com. Phone number 01-5673-114. 01-5673-114.
12: Be the next big voice on Keeps FM 98.3 megahertz.
13: Keeps FM 98.3 presents Pop Hour.
14: Mujhe kaise pata na chala ki tu mainu pyaar.
13: Every Friday, 12 p.m.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 7 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Just move your feet.

0: beauty, health and lifestyle. Keeps FM 98.3 megahertz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईंसँग
4: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
5: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिव प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
4: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
6: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईको स्वास्थ्यको सच्चा साथी
4: फोन नम्बर 4910511 4910511 98511709
5: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: क्लासिक हिन्दी पप टाइम
8: चलने लगी है हवाएं सागर भी लहराए
4: क्लासिक हिंदी पॉप टाइम एट किप्स एफएम 98.3

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले बेलुकीको 8 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
5: केही नौलो
1: रोचक
5: अनि अचम्म लाग्ने तथ्यहरु किप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
6: हजुर नमस्कार सुस्वागतम कार्यक्रम तपाईँ सुन्दै हुनुहुन्छ रेडियोमा रोचक रेडियोमा रोचकमा म निज्जल छु तपाईँको साथमा तपाईँले कार्यक्रम रेडियोमा रोचकलाई वर्ल्ड वाइड सुन्न सक्नुहुन्छ किप्स एफएम डट कमबाट हाम्रो पात्रो एपबाट पनि तपाईँले हामीलाई सुन्न सकिन्छ त्यस्तै ट्युन इन एपबाट पनि हामीलाई सुन्न सकिन्छ कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ दुनियाँमा घटेका आश्चर्य लाग्दा प्रसङ्गहरूको बारेमा तपाईँले जानकारी पाउन सक्नुहुन्छ त्यस्तै अचम्मको घटनाको बारेमा हामी चर्चा गर्छौँ इतिहासका रोचक प्रसङ्ग कथाहरू हामी कार्यक्रममा पस्कने गर्दछौँ हजुर कार्यक्रम रेडियोमा रोचकमा तपाईँले नेपाली पप नेपाली फिल्मी सङ्ग्सहरू सुन्न सक्नुहुन्छ र म निज्जल छु तपाईँको साथमा कार्यक्रमलाई अगाडि बढाउँ पहिलो सङ्गबाट जुन चाहिँ दुई रुपैयाँ मुभीबाट रहेको छ र गीतको बोल भनिरहेको छ एकदमै चर्चित गीत रहेको छ कुटुमा कुटु

हजुर, कार्यक्रम रेडियोमा रोचकमा फेरि पनि स्वागत छ। कार्यक्रम तपाईँ किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्प्यानियनमा ट्युन इन गर्दै हुनुहुन्छ। म निज्जल आउने गर्दछु र स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन, किप्स एफएम 98.3 द रेडियो अफ न्यू जेनेरेसन हामी भन्न गर्दछौँ किप्स एफएम 98.3 लाई। पहिलो प्रसङ्ग भने रहेको छ एउटा यस्तो गाउँको बारेमा जहाँ सिटी बजाएर कुराकानी गर्छन् मानिसहरू। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। के तपाईँलाई विश्वास लाग्छ यो धरतीमा एउटा यस्तो अनौठो गाउँ पनि छ जहाँ सिटी बजाएर कुराकानी गरिन्छ? दुनियाँभर हजारौँ भाषाहरू प्रचलनमा छन्, तर उत्तरी टर्की स्थित कृष्ण सागर क्षेत्र नजिकै अवस्थित कुस्को नामक गाउँमा सिटी भाषाको चलन छ। मुखले सिटी बजाएर बोलिने यो अनौठो भाषालाई बर्ड ल्याङ्ग्वेज अर्थात् चरी भाषा भनिन्छ। गाउँलेहरू आपसमा सिटी बजाएर कुराकानी गर्छन्। आखिर एउटै खाले सिटी बजाउँदा कसले के भन्यो होला, कसरी थाहा पाउने भन्ने प्रश्न उठ्न सक्छ। रोचक कुरा त के भने गाउँलेहरूले यहाँ सिटीका विभिन्न तरिका सिर्जना गरेका छन्। तिनै सिटीको प्रकारबाट मानिसको नाम तथा अन्य कुराहरू भनिन्छ। मानिसको नामका लागि अलग अलग बाँकीको सिटी बजाइन्छ। कुराकानीका लागि साङ्केतिक सिटीलाई नै भाषाको रूपमा प्रयोग गरिएको छ। सदियौँदेखि गाउँमा यही सिटी भाषा प्रचलनमा छ। 10,000 भन्दा धेरै गाउँलेहरूको भाषा यही छ। युनेस्कोले यो भाषालाई अमूर्त सांस्कृतिक सम्पदाको रूपमा सूचीकृत

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचक सुन्दै हुनुहुन्छ। रेडियोमा रोचकमा अब भने हामी चर्चा गर्छौँ एउटा अद्भुत व्यक्तिको बारेमा, जस्तै तातो तेलमा हात डुबाएर पकौडा पकाउँछन्। पुरा प्रसङ्ग कार्यक्रममा सुन्छौँ है त। पकौडा पकाउँदा उम्लिरहेको तेलबाट पकौडा झिक्न झान्झरको प्रयोग त सबैले गर्छन्, तर यो दुनियाँमा यस्ता मान्छे पनि हुँदा रहेछन् जसलाई कुनै झान्झरको आवश्यकता पर्दैन। उनले उम्लिरहेको तातो तेलमा आफ्नो नाङ्गो हात डुबाएर पकौडा निकाल्छन्। भारतको उत्तर प्रदेश स्थित इलाहाबाद सहरमा रामबाबु नामका एक व्यक्ति छन्। उनले सडकमा ठेलगाडामा पकौडा पकाएर बेच्ने काम गर्छन्। उनले जुन तरिकाले पकौडा तार्छन् त्यो देख्दा मानिस तीन छक्क पर्छन्, डराउँछन्। उनको त्यो क्षमता हेर्न र उनले पकौडा पकाएको खानाका लागि मानिसहरूको लामै लाग्ने गर्छ। उनले आगोमाथि बसाएको तेलको भाँडोमा पकौडा पकाउँछन् अनि तेलबाट पाकिरहेको पकौडालाई निकाल्नका लागि आफ्नो हात नै तेलमा डुबाउँछन्। उनले कराएको तातो तेलबाट पकौडा निकाल्नका लागि झाँझर वा डाडु पन्यु प्रयोग गर्दैनन्। आफूलाई उम्लिरहेको तेलमा हात डुबाउँदा पनि नपोल्ने र दुखाइको अनुभूति नहुने उनी बताउँछन्। आफूलाई भगवान्ले यस्तो क्षमता दिएको उनको भनाइ छ। जुन दिन तातो तेलमा डुबाउँदा आफ्नो हात जल्नेछ र आफूलाई पोल्नेछ, त्यस दिनदेखि आफूले पकौडा पकाउने काम बन्द गर्ने बाचा उनले गरेका छन्।

0: Welcome to hell.
1: यो खेल हो पैसाको पावरको अनि कुर्जीको सारा सत्ता आफ्नै मुठीमा जे गरे नि आफ्नै मर्जी भयो नेता मन्त्री पुलिसको शासन आफ्नै कानुनमा आफ्नै शासन बोल्यो कि बोल्यो छोड्यो कि सक्यो गर्दिन कहिले नि भाषण

0: Yoho Kips FM 98.3 MHz.
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
2: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ट्ज़ मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे.
3: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्षभन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा,
1: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
4: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
3: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
1: फोन नम्बर 4910511, 4910511, 9851170939, 9851170939.
5: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
6: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
5: किन एएसी लाइट ब्रिक नै?
6: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
5: वाह, मैले खोजेको जस्तो रहेछ.
6: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596, 98-012-3544.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Kips FM 98.3 MHz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
11: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
12: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
1: 01-42-35-888, 98-012-35-888.
13: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics. Kulishwar, Kathmandu. Contact number 530-2678. 530-2678.
14: Babu, पानीको बिल तिरिदे ल.
15: ल तिरिदे.
16: बाबु, बत्तीको बिल तिरिदे आज.
15: ल ल तिरिदे.
14: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
15: ल त्यो पनि तिरिदे.
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ.
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
15: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप,
18: पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
19: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
20: पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा. कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स FM 98.3 मेगाहर्जमा.

वेलकम ब्याक आफ्टर फर्स्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचकमा म निजल छु. किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पनी ट्युनिङ गर्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. किप्स एफएम 98.3 मेगाहर्ट्जलाई हामी वर्ल्ड वाइड पनि सुन्न सक्छौँ हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर. त्यस्तै किप्स एफएम .com पनि हामीलाई मजाले सुन्न सकिन्छ. कार्यक्रम रेडियोमा रोचकमा तपाईँले पाउन सक्नुहुन्छ दुनियाँका आश्चर्य लाग्दा प्रसङ्गहरूको बारेमा जानकारी, अचम्मको घटनाको बारे पनि हामी चर्चा गर्ने गर्दछौँ. इतिहासका रोचक तथा रहस्यमय घटनाहरूको पनि जानकारी तपाईँले कार्यक्रम रेडियोमा रोचकमा पाउन सक्नुहुन्छ. त्यति मात्र होइन, तपाईँले नेपाली पप, आधुनिक गीतहरू र नेपाली फिल्मी सङ्ग्सहरूको पनि भरपूर मजा लिन सक्नुहुनेछ. कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा रोचक प्रसङ्गबाट, जुन चाहिँ रहेको छ दुनियाँमा सबैभन्दा पहिला कसलाई भएको थियो एड्स. हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा. हरेक वर्ष डिसेम्बर 1 विश्वमा एड्स दिवस मनाइन्छ. 1988 यो दिनमा मानिसहरूलाई एचआइभी एड्स प्रति जागरूकता फैलाउनका लागि दिवस मनाउने गरिएको हो. अहिलेसम्म एड्स रोग निको पार्ने उपचार तथा औषधि पत्ता लागेको छैन. आखिर सबैभन्दा पहिले कुन व्यक्तिलाई एड्स भएको पत्ता लागेको थियो त, अनि के कारणले मानिसमा पहिलो पटक एड्स सरेको थियो? वैज्ञानिकहरूका अनुसार चिम्पान्जीबाट मानिसमा एड्स सरेको हो. सन् 1908 क्यामरुनको जङ्गलमा एक खाइते चिम्पान्जीले एक सिकारीमाथि आक्रमण गरेर टोकेको थियो. चिम्पान्जीको आक्रमणबाट सिकारीको शरीरमा गहिरो घाउ लाग्यो. खाइते चिम्पान्जीको रगत खाइते सिकारीको शरीरको घाउमा मिसिँदा सिकारीको शरीरमा संक्रमण फैलियो. केही शोधकर्ता अनुसार यो भाइरस एकजना समलिङ्गी पुरुषबाट अन्य मानिसमा फैलिएको हो. तिनै व्यक्तिलाई दुनियाँमा एड्स फैलाउन जिम्मेवार मानिन्छ. गेटन डुगास नामक ती व्यक्तिका बारेमा सन् 1980 पूरा संसारलाई थाहा भयो. गेटन पेसाले क्यानाडाली हवाई कर्मचारी थिए. उनले अमेरिकाका केही मानिसलाई संक्रमित गर्नका लागि आफूमा रोग रहेको जाना जानी यौन सम्बन्ध राखेका थिए. सोही कारण उनलाई पेसेन्ट जिरोको नामले पनि चिनिन्छ. अमेरिकाको सान फ्रान्सिस्कोका डाक्टरहरूले पहिलो पटक यो भाइरस पत्ता लगाएका थिए. त्यसको 10 वर्षभित्रमा एड्सबाट अमेरिकामा कम्तीमा 60,000 मानिसको ज्यान गएको थियो.

हजुर श्रोता मित्र, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँलाई कस्तो रङ मनपर्छ भनेर मैले सोधेँ भने कसैले भन्नुहुन्छ रातो, कसैले भन्नुहुन्छ पहेँलो, कसैले हरियो भन्नुहोला। तर हामी अहिले एउटा यस्तो व्यक्तिको बारेमा चर्चा गर्दैछौँ जसको शोकले बनाए सबै कुरा रातो र सेतो। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। भारतको बेङ्गलोरका एक मानिसलाई रातो र सेतो रङको यस्तो शौक छ कि उनले आफ्नो घर, घरका भित्ता, पर्दा, काँटा चम्चादेखि कारसम्मलाई रातो र सेतो रङले रङ्गाएका छन्। रियल स्टेट एजेन्ट सवन राजको सेतो र रातो रङ प्रतिको क्रेजलाई धेरैले पागलपनाको संज्ञा नदिएको होइनन्। उनको घरमा रहेका सबै सवारी साधन, चाहे दुई पाङ्रे होउन् वा चार पाङ्रे, सबै सेतो र रातो रङका छन्। यति मात्र होइन, उनका परिवारका सबै सदस्यले सेतो र रातो रङ मिश्रित कपडा मात्रै लगाउँछन्। घरको इन्टेरियर पनि रातो र सेतो रङले मात्र सजिएको छ। सोफा हुन् वा भित्ता वा पर्दा, सबैमा यी दुईटा रङको कम्बिनेसन देख्न सकिन्छ। उनको यो विचित्र शौकबाट केवल टेलिभिजन मात्र बचेको छ। अन्य फोन, घडी, औँठी, ब्रासलेट, चेन, हेडफोन सबै रातो र सेतो रङका मात्र छन्। त्यस्तै टुथपेस्ट, टुथब्रस तथा टोयलेट एक्सेसरिज पनि रातो र सेतो रङकै छन्। घर मात्र कहाँ हो र, उनको अफिसको हाल पनि उस्तै छ। अफिसमा पनि सेतो र रातो रङको मात्र साज सज्जा छ। रोटी, दाल र सब्जीको रङ त बदल्न सकिँदैन, तर डाइनिङ टेबल भने रातो र सेतो रङकै छ। भान्सा कोठा र भान्साका सबै सामानको रङ पनि उस्तै छ। सेतो र रातो रङको यो शौकका कारण सवन राज बेङ्गलोरमा एक सेलिब्रिटीको रूपमा चर्चित बनिसकेका छन्। उनको परिवार रेड एन्ड व्हाइट फ्यामिलीको नामले परिचित बनेको छ।

हजुर श्रोता मित्र, अब हामी एउटा इतिहासको भयानक महामारीको बारेमा चर्चा गर्छौँ जहाँ मानिसहरू नाचेरै मरे। पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचक माइता। सन् 1518 जुलाईमा फ्रान्सको स्ट्रसबर्ग सहरमा अचानक एकजना महिलाले नाच्न सुरु गरिन्। उनी कैयौँ दिनसम्म नाचिरहन्। ती महिला नाच्न सुरु गरेको एक हप्तामै अरू झन्डै 100 मानिस त्यसै गरी नाच्न थाले। अधिकारीहरू अचम्ममा परे। ती नाच्ने मानिसहरूको उपचार नचाहेरै गर्न सकिन्छ भन्ने सोचेर ती नाच्ने मानिसहरूको उपचार गर्नका लागि एउटा हलमा छुट्टै राखियो। नाच जारी राख्नका लागि त्यहाँ मुखले बजाउने बाजा तथा ड्रम वादकहरूको पनि व्यवस्था गरियो। पेसेवर नर्तकहरूको पनि व्यवस्था गरियो। तर केही दिनमा नाच्ने मध्येका केही मानिसहरू मर्न थाले। त्यो वर्षको अन्त्यसम्ममा 400 मानिसहरू यसै गरी नाच्ने रोगबाट पीडित भएका थिए। उनीहरूलाई ट्रकमा कोचेर अस्पताल लैजानु परेको थियो। सेप्टेम्बरको सुरुमा भने यो रोग निको हुन थालेको थियो। सन् 1518 भन्दा पहिले पनि झन्डै 10 यो नाच्ने रोगको महामारी फैलिएको थियो। 1674 बेल्जियममा पनि यो रोग फैलिएको इतिहासमा उल्लेख छ। आखिर के थियो यो रोग? कतिपयले यसलाई कलेक्टिभ हिस्टेरिया भनेका छन्। गरिबहरू भोक, बिमारी तथा आध्यात्मिक निराशाका कारण मानसिक रूपमा विचलित भएर त्यसरी नाच्ने गरी पागल बनेका बताइन्छ।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
7: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 एफएम मा।
8: किप्स एफएम 98.3 मेगाहर्ज, your companion, your companion, your companion.
6: Kehi naulo
7: rochak
6: ani achamma lagne tathya haru Kips 98.3 FM ma yo ho karyakram radio ma rochak, radio.

वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचकमा तपाईँलाई साथ दिने गर्दछु. मेरो नाम हो निजल. कार्यक्रम किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पेनियनमा सुन्दै हुनुहुन्छ. द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन. र कार्यक्रम तपाईँले वर्ल्ड वाइड सुन्नको लागि हाम्रो पात्र ट्युनिन एप जस्तै एप्सहरू प्रयोग गर्न सक्नुहुन्छ. त्यस्तै किप्स एफएम .com पनि हामीलाई मजाले सुन्न सकिन्छ. तपाईँले कार्यक्रममा नेपाली पप आधुनिक गीतहरूको साथमा नेपाली फिल्मी सङ्ग्सहरूको पनि भरपूर मजा लिन सक्नुहुनेछ. कार्यक्रममा हामी दुनियाँका आश्चर्य लाग्दा प्रसङ्गहरूको बारेमा जानकारी दिने गर्दछौँ. त्यस्तै अचम्मको घटना, इतिहासका रहस्यमय तथा रोचक कथा तथा प्रसङ्गहरूको बारे पनि तपाईँले जानकारी पाउन सक्नुहुनेछ. कार्यक्रम रेडियोमा रोचकमा अब लागौँ एउटा रमाइलो प्रसङ्गतर्फ. तपाईँ हामीले फोन उठाउँदा हेलो भन्ने चलन छ. कसरी भयो हेलो शब्दको उत्पत्ति? पुरा चर्चा गर्छौँ कार्यक्रम रेडियोमा रोचकमा. फोनमा कुरा गर्दा सबैभन्दा सुरुमा भनिने शब्द हेलो हो. किन अभिवादनका अन्य शब्दहरू हुँदाहुँदै पनि हेलो शब्दकै प्रयोग गरिन्छ होला?

टेलिफोन संवादमा। वास्तवमा हेलो शब्दको आविष्कार मानिसहरू बीचमा आपसी कुराकानीलाई बढावा दिनका लागि भएको थियो। यो शब्द अहिले सायद विश्वको सबैभन्दा साझा शब्द बनेको छ र विश्वका धेरै भाषाले यो शब्दलाई स्वीकारेका छन्। सन् 1973 नोभेम्बर 21 विश्वमा पहिलो पटक विश्व हेलो दिवस मनाइएको थियो। हेलोको प्रयोग अहिले सर्वव्यापी छ, तर यो दिवस चाहिँ मनाउन छाडिएको छ। उता फोनमा कसैसँग सम्पर्क गर्दा सुरुमा हेलो भन्ने चलनको सुरुवात चाहिँ टेलिफोनका आविष्कारक ग्राम बेलसँगै जोडिएको छ। उनले केवल फोनको आविष्कार मात्र गरेनन्, फोनमा बोलिने यो भाषाको पनि आविष्कार गरे। वास्तवमा बेलकी प्रेमिकाको नाम मार्गरेट हेलो थियो। उनी प्रेमिकालाई निकै माया गर्थे र हेलो भनेर बोलाउँथे। त्यसैले जब उनले फोनको आविष्कार गरे, उनको मुखबाट उत्साहपूर्वक पहिलो शब्द निस्क्यो, हेलो। उनले फोनमा पहिलो पटक हेलो शब्द उच्चारण गरे, जुन एउटा मानक बन्यो। तर कतिपयको भने तर्क अलग छ। उनीहरूका अनुसार हेलो शब्दको उत्पत्ति फ्रेन्च शब्द होलाबाट भएको हो, जसको अर्थ होल्ड गर्नुहोस् भन्ने हुन्छ।

हजुर कार्यक्रम रेडियोमा रोचकमा अब चर्चा गर्छौ दुनियाँकै यस्तो अनौठो रेस्टुरेन्टको बारेमा जहाँ बादलले वेटरको काम गर्दछ। रोबोटले रेस्टुरेन्टमा वेटरको काम गरेको त सुनिएकै हो, तर के तपाईँले बादलले पनि वेटरको काम गरेको सुन्नु भएको छ? सुन्नु भएको छैन भने अब सुन्नुहोस् है त। जापानमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ दुईवटा बादलले वेटरको काम गरिरहेका छन्। राजधानी टोकियोमा रहेको कायाबुकिया टावरन नामक रेस्टुरेन्टमा दुईवटा बादलले वेटरको काम गरेका हुन्। रेस्टुरेन्टमा बादललाई काम लगाउनका लागि रेस्टुरेन्ट मालिक काओस ओत्सुकाले सरकारी निकायसँग अनुमति लिएका छन्। जापानमा जनावर अधिकारको लागि कडा कानून रहेको छ। रेस्टुरेन्टमा बादलले दिनमा केवल 2 घन्टा मात्र काम गर्दछन्। काम गरिरहँदा बादलले कर्मचारीले जस्तै युनिफर्म लगाउँदछन्। वेटरको काम गर्ने बादलहरूको नाम याद चेन र फुकु चेन रहेको छ। ती बादलले रेस्टुरेन्टमा आउने ग्राहकलाई केवल मेन्यु कार्ड लिएर दिने मात्र होइन कि अर्डर लिने र अर्डर अनुसारको खानेकुरा लिएर दिने समेत गर्दछन्। रेस्टुरेन्टमा चिन्ने ग्राहकलाई याद चेनले जापानी परम्परा अनुसार बस्ने मेजसम्म ससम्मान पुर्याउँदछ। फुकु चेनले सेवाग्राहीका हात पुस्नका लागि तौलिया प्रदान गर्दछ, साथै उसले ग्राहकलाई मनोरञ्जन पनि प्रदान गर्दछ।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। कार्यक्रम रेडियोमा रोचकमा म निज्जल छु तपाईँको साथमा, र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो? सल्लाह सुझाव पक्कै पनि पठाउनुहोला facebook.com/keepsfm/keepsfm। सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु, सुनेर साथ दिनुभयो। र आगामी दिनमा यस्तै रोचक जानकारीको साथमा फेरि उपस्थितको बाचाको साथमा म निज्जल पनि बिदा भए। नमस्कार, टेक केयर, बाई बाई। सुन्दै गर्नुहोला KIPS FM 98.3 MHz, your companion. Oh, oh, oh.

0: Life-Changing Quotes。संतान को जीवन सहज बनाएर उनीहरूलाई परनिर्भर नबनाउनुहोस्। यो भनाइ हो रोबर्ट ए हेनलेन को।
1: सौन्दर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
2: नेपाली सुपर हिट्स।

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Touch me, touch me, touch me. Stop! Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: You can dance.
4: You can sing. All you gotta do is
5: just tune in.
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
10: 01-42-35-888 98-12-35-888
11: What's the secret to success?
12: Simple. Say yes to radio advertising.
11: Your brand, our voice. One message, thousands of listeners.
12: Radio advertising. Affordable, effective, and culturally close.
11: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
14: Rewind Bollywood

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन।
1: नेपाली सुपर हिट्स

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion. नेपाली सुपर हिट्स

0: right back. You are listening to KIPPS FM 98.3 MHz, your companion. Just tune in.
1: 하즈 न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस्. ब्याट्री सप न्यू काठमाडौँ.

0: are listening to Keeps FM 98.3 megahertz, your companion.
1: किप्स 98.3 एफएम को आजको सम्पूर्ण नियमित प्रसारण यही सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत संगीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौं। शुभरात्रि।